0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, इसिजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: लिटे शर्त लागू हुई। एंसेल नेपाल के लग।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्ष जी, के छ त तपाईको गाउँपालिका तिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्ष जी, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 29 गते शुक्रबार, अगस्त 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वितीया तिथि।
1: 18 वर्ष प्रवेशको अवसरमा रामेछापको हजुरको रेडियोको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रोल्पाको थबाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि फेरि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब परिवारलाई आजै बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा।
1: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै सरकार र लघुवित्त पीड़ित बीच सात बुद्धे सहमति। काठमाडौँ केन्द्रीय आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान।
0: सर्पदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि

0: खाडी तथा लाल साग खबरको सबैभन्दा शुरूमा रोल्पाको थबाङ पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी आज बिहानैदेखि गर्ने बारेको प्रसंग।
1: अविरल वर्षासँगै रोल्पाको थबाङ गाउँपालिका पाँच कोटल बाह्रमा गएको पहिरोमा परि दशजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता र दुईजना घाइते भएका छन्। बुधबार साँझ लेदो सहितको पहिरो खसेर घर तथा गोठ पुरिदा ठूलो मानवीय क्षति भएको हो। पहिरोमा परि स्थानीय 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर, 80 वर्षीय मन खना पुन मगर र 75 वर्षीय दल बहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्राधिकारले रोल्पाले जनाएको छ। पहिरोमा परि बेपत्ता भएका पाँच जनाको शव भने प्युठान स्थित माडी र लुङ्गी खोलाको किनारमा फेला परेको थियो। जिल्ला प्राधिकारले प्युठानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार फेला परेका शव शनाखत हुनेमा रोल्पाको थपाङ गाउँपालिका पाँच कोटल बाह्र निवासी 7 वर्षीय अशोक पुन मगर, 34 वर्षीय महेन्द्र घरती, 66 वर्षीय मणि पुन मगर, 34 वर्षीय विष्णु पुन भन्ने जुन कुमारी मगर र 80 वर्षीय बल बहादुर पुन मगर रहनु भएको छ। प्रहरीका अनुसार अशोक पुन मगरको शनाखत उहाँका काका कृष्ण पुन मगरले, महेन्द्र घरती मगरको शनाखत भान्जा कृष्ण पुन मगरले, मणि पुन मगरको शनाखत छोरा गोप बहादुर पुन मगर र विष्णुपुनको शनाखत मामा गोप बहादुर पुन मगर र बलबहादुर पुन मगरको शनाखत भतिजा गोप बहादुर पुन मगरले गर्नुभएको प्रहरीले जनाएको छ। बिहान स्वर्गोदारी नगरपालिका 9 जुडा पाखा, स्वर्गोदारी 3 किम चौर र स्वर्गोदारी 4 गोठी बाङ स्थित माडी खोलाको किनारमा तीनवटै शवहरू फेला परेका थिए। यसैबीच आज बिहानैबाट उद्धार खोजका लागि काम अगाडि बढ़ाइने बताइएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनसँग भन्नुभयो,
2: थवाङ गाउँपालिका वार्ड नम्बर 5 कुवा क्षेत्रमा भारी वर्षाका कारणले ठूलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो कटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पहिरोले ठूलो जनधनको क्षति गरेको छ। उवा गाउँपालिका वार्ड नम्बर 5 को 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, दुईजना घाइते हुनुभएको थियो, दुईजनालाई हामीले बुदुल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 शव चाहिँ सञ्चालन भएको छ, 3 चाहिँ अहिले पनि हराइरहनु भएको छ। फेला परेका 5 शवको पोस्टमार्टम गरेर आफन्तमा बुझाइएको छ भने यो प्युठानको भिङ्गी र चर्चकेमा भेटिएका 5 शवहरू जनाखत गराउने र शव परीक्षण प्रस्ताव पनि आफन्तलाई जिम्मा लगाउने काम हुन्छ।
0: मौसम पूर्वानुमान महाशाखाले हिजो एउटा विज्ञप्ति निकालेर चेतावनी दिएको छ। आज बिहानसम्म आकस्मिक बाढ़ी गेग्रान बहावको उच्च जोखिम भएका जिल्लाहरूमा गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरू छन्। त्यसै गरी आज बिहानसम्म उच्च जोखिम हुने जिल्लाहरूमा रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत, दैलेख तथा आसपासका जिल्लाहरू रहेका छन्। काठमाडौँ उपत्यकाभित्र सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितौन र नवलपरासीका वासिन्दाहरूले भनी सावधानी अप्नाउनुपर्ने देखिएको छ र भोलिसम्मका लागि चेतावनी दिएका क्षेत्रहरूमा नारायणी नदी तथा यसका प्रमुख उप जलधार क्षेत्रहरू त्रिशुली, बुढ़ी गण्डकी, मर्स्याङदी, मादी, सेती, कालीगण्डकी र यी नदीका उप जलाधार क्षेत्रहरूमा बाढ़ीको जोखिम रहने हुनाले सतर्कता अप्नाउनु पर्ने देखिएको छ। बाढ़ी विज्ञहरूले भने पहिरो लगायतका अरू प्राकृतिक विपद आउनु अघि केही संकेत मिल्ने भएकाले त्यस अनुसार सावधानी अप्नाउन अनुरोध गरेका छन्। सीआईएनसँग कुराकानी गर्दै पहिरो विज्ञ वसन्तराज अधिकारी,
3: गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ। एकैचोटि धेरै पानी पर्ने माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पानी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाहरूमा परेको छ र तीन घण्टामा सबैभन्दा धेरै पानी बझाङको क्षेत्रमा परेको छ र त्यहाँ 49.8 मिलिमिटर पानी पछिल्लो तीन घण्टामा परेको हो। आजको मौसमको अवस्था कस्तो रहला? सीआईएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले भन्नुभयो,
4: शुक्रबारको मौसमको कुरा गर्नुपर्दा धेरैजसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ भने भारी वर्षाको अपेक्षा कुरा गर्दाखेरि गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभाग र तराई भूभागको पनि थोरै स्थानमा, साथसाथै बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने भारी वर्षाको हकमा कुरा गर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
1: साढे पाँच महिनापछि स्वदेश फर्किनुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 14 महाधिवेशन पक्षधर कांग्रेसका नेता तथा कार्यकर्ताले हिजो भव्य स्वागत गर्नुभएको छ। देउवालाई विमानस्थलमा बाजागाजासहित नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्। देउवाको पक्षमा नाराबाजीका साथै बाजागाजा देउडादेखि लोकभाकासम्म घन्किएको थियो। विमानस्थलबाट देउवा सिधै चुनदेवीस्थित 14 महाधिवेशन पक्षधरको सम्पर्क कारले पुग्नु भएको थियो। चुनदेवीमा देउवाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिएको छ। देउवाको नेम प्लेट राखिएको छ जहाँ शेरबहादुर देउवा सभापति लेखिएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक पूर्व महामन्त्री शशांक कोइरालाको बेग्लै कार्यकक्ष छ। सम्पर्क कारले पुगेपछि नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले आफू विरूद्ध भइरहेका षड्यन्त्र र कानूनी उल्झनहरूबाट आफू विचलित नहुने समेत धारणा व्यक्त गर्नुभएको छ। आफू सशक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको दावी समेत गर्नुभएको छ। 2033 बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको पनि देउवाले स्मरण गराउनुभयो। यसैबीच देउवाले कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनैतिक दलसँग समेत सहमति र सहकार्य गरेर आफू जानुपर्ने आजको आवश्यकता रहेकोमा औल्याउनु भएको छ। सबै मिलेर देशको राष्ट्रिय लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने, संविधानको संरक्षण गर्ने र संशोधन गर्दा राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्नेमा समेत उहाँले जोड़ दिनुभएको छ। यता कांग्रेस संस्थापन पक्षले भने निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका खोजेको छ। कांग्रेस केन्द्रीय कार्य समिति बैठकले देउवा उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेको हो। कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएकोमा हार्दिक स्वागत गर्दछ निर्णयमा भनिएको छ। यो बैठक उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ। बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच 14 महाधिवेशन पक्षधरको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने हुनुभएको छ। भेलाको उद्घाटन देउवाले गर्ने नेता प्रकाश शरण महतले जानकारी दिनुभयो। विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसला विरूद्ध देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पुनरावलोकनको माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले निशा प्रदान गरेपछि 14 महाधिवेशन पक्षधर उत्साहित बनेका छन्। आजदेखि उनीहरूको भेलाको आयोजना गरिएको नेताहरूले बताएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा धार परिवर्तन गरिरहने तराईका नदीहरूका कारण किसान समस्यामा।
5: त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन, त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धानबाली लगाउनु पर्छ।
1: सर्वदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाइने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
7: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
7: टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091 5 8 92।
8: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयमता अप्नाउ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
10: उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
13: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र

0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको भित्र पृष्ठमा कृषिका समस्या र समाधान पाँच तहसम्मका बिचौलिया शीर्षकमा खबर प्रकाशित छ। यसलाई केशवराज पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक पाँच खालका किसान वीरमान श्रेष्ठले खेतबाट प्रति किलो 30 रूपियाँमा बेचेको गोलभेडा काठमाडौँ पुग्दा उपभोक्ता तारा कुमारी लिम्बुले 90 रूपियाँ तिरेर किन्नुपर्छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने यो विरोधाभासको पछाडि कृषि उपजको आपूर्ति श्रृंखलामा सक्रिय पाँच तहसम्मका बिचौलिया मुख्य कारण रहेको अध्ययनले बताएको छ। पाँच करोड़सम्म सहुलियतपूर्ण कर्जा शीर्षकमा अर्को खबर छ भने आफ्नै आमदानीबाट देश बनाउने बजेट शीर्षकमा अर्थमन्त्रीको भनाई पनि प्रकाशित छ। त्यस्तै अतिरिक्त पैसा बुझाउनुपर्ने अवस्थाको अन्त्य शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय श्रम र लागत न्यूनीकरण गर्न त्यहाँको सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083मा यस्तो व्यवस्था गरेको छ। मार्गदर्शन अनुसार कुनै पनि सरकारी कार्यालय वरिपरि अनधिकृत रूपमा शुल्क लिएर वा नलिई निवेदन तयार गरिदिने, फारम भरिदिने, तोकिएका आवश्यक कागजात मिलाइदिने वा सेवा प्राप्त गराइदिने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पूर्ण रूपमा बन्देज लगाइएको छ। मार्गदर्शन संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायको कार्यान्वयनका लागि निर्देशन समेत भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 120 दिनमा मुद्दा टुंगिएन, रोटी सुविधा शीर्षकमा संसदीय उपसमितिको सुझावको खबर पनि प्रकाशित छ भने सातको दुई दिन विदा पुनरावलोकनको गृह कार्य भएको छैन शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: त्यसै गरी सरकार र लघु वित्त पीड़ितहरूको बीचमा भएको सहमतिको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिको बीचमा हिजो सात बुधे सहमति भयो। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघु वित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। साउन 10 गतेदेखि देशैभरका साथी प्रदेशबाट संगठित भई पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किँदै गएको थियो। यसैबीच सरकारले पछिल्लो समय देशभरमा देखिएको सर्पदंश विरूद्धको औषधिको अभाव टार्ने स्थितिमा पुगेको बताएको छ। हिजो 8,000 भन्दा धेरै भाइल नेपालमा औषधि प्राप्त भएको र आजदेखि सातै प्रदेशमा वितरणको लागि कार्य अगाडि बढ़ाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो।
2: भेनामको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ। जुन चाहिँ 13,200 भाइल खरिद भएको हो त्यसमध्येको पहिलो लट आएको छ, अरू आइपुग्ने क्रममा छ। साँझ 5 बजे स्वास्थ्य सेवा विभागको केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला भएको छ। अब यो अरू प्रक्रियाहरू अनुसार जुन हामीले नियमित खोपहरू जसरी ट्रान्सफर गर्छौँ प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूमा, त्यसै अनुसार त्यो प्रक्रिया पूरा गरेर सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरू मार्फत कहाँ प्रदेशभित्र रहेका सर्वप्रथम उपचार केन्द्रहरूमा वितरण हुन्छ।
0: नागरिक दैनिकमा सिमरा सेजका सात उद्योगको उत्पादन बजारमा शीर्षकमा उपेन्द्र यादवले 12 लेख्नु भएको खबर छापिएको छ भने 5.5 महिनापछि फर्किए देउबा, विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा शीर्षकमा पनि खबर छापिएको छ। प्रचण्ड गर्मीले जमीनभित्रै उसिनिए आलु शीर्षकमा अर्को खबर छापिएको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गो काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खन्नुभयो तर बचाउन लायक एउटा पनि आलु नभेटिएको खबर प्रकाशित छ। कान्तिपुर दैनिकमा बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकमा यज्ञ बन्जारे र सुदिल पोखरेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नेपालको मेडिकल शिक्षामा विदेशी विद्यार्थीको रोजाई बढ़दै नेपाली युवा भने पढ़न देश छाड्दै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीले निगम तंग्रिँदैछ भने तर हिसाबमा देखियो 1 अर्ब घाटा शीर्षकमा सूरज कुँवरले लेख्नु भएको छ भने सर्वोच्चको आदेशपछि हात्ती सफारीको विकल्प खोज्दै हात्ती संचालक शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। पाँच पालिकाले पाए भूमि बैंक स्थापनाको स्वीकृति शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छ। सामूहिक

0: तत्कार मुद्दामा 10 वर्षपछि पीड़ितलाई न्याय शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सर्वोच्च अदालतले भन्यो पीड़ितले बयान फेर्दैमा सफाई दिन मिल्दैन, परिस्थिति जन्य प्रमाणबाट पनि अपराध पुष्टि हुन सक्छ शीर्षकमा खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा रोपाईमा आधा मल गोड्ने बेला छन् हाहाकार शीर्षकमा खबर छापिएको छ। अजित अधिकारीले लेख्नु भएको हो पत्रकार किशोर श्रेष्ठ पक्राउ संविधान विपरीत जनआस्थामा छापा मारेर संचार सामग्री जफत शीर्षकमा खबर छापिएको छ भने पत्रकारका संघ संगठन अन्तर्राष्ट्रिय प्रेस काउन्सिलदेखि दलहरूसम्मको विरोध भएको पनि उल्लेख गरिएको छ। अर्को खबर डिम्ब कारोबारमा जोडिएका डाक्टर नूतनले लिइन मेडिकल काउन्सिलकै हुर्मत शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने चेक बााउन्समा बैंकिङ कसूर ऐन मात्र आकर्षित हुने सर्वोच्चको फैसला बारेको खबर पनि छापिएको छ। कृषि उपज उत्पादनदेखि बिक्रीसम्म 5 तहका बिचौलिया समूह सक्रिय शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि भित्री पन्नामा छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने विकास बैंकको सुध्रिएको वित्तीय विवरणले बैंकरहरू उत्साहित शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ भने 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। वहाँले संवाद मार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनः स्थापित गर्न सकिने बताउनु भएको हो। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको भन्दै फ्रान्स बेलायत र क्यानाडा सहितका 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन्। युरोपेली संघले जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने समुदायमा भय सृजना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको समेत आरोप लगाइएको छ। जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न र स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दावी गर्दै आएको विवादित कुरिल टापुको पहिलो भ्रमण गरेपछि रूस जापान बीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ। जापानले पुटिनको भ्रमणप्रति कड़ा विरोध जनाउँदै ती टापु आफ्नो भूभाग भएको दोहोर्याएको हो।
0: साझा खबरमा अब खेल खबर। 10 राष्ट्रिय खेलकुदका लागि आगामी मंगसिर 16-29 गतेसम्मका लागि मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको हिजो बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। 10 खेलकुद कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ। प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष 15 गतेबाट हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाले 10 राष्ट्रिय खेलकुद सकिएको 15 दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने भएको हो। नेपालको उमेर समूहको फुटबल टीमले अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको वर्ल्ड एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। फिफाको ब्यूरो अफ काउन्सिलको मिटिङले 25 जूनमा अजरबैजानमा 22 देखि 32 अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको हो। र तेस्रो एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। लीग आयोजक इन्फिनिटी ड्रीम्सले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो।
1: स्थानीय नदी र खोलाको व्यवस्थापन नहुँदा किसानको बाली नालीमा क्षति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब किसानले लगाएको धान बालीमा नदी खोलाबाट हुने क्षतिको कुरा। तराई मध्य क्षेत्रमा बग्ने कतिपय नदी र खोला यस्ता छन् जसले हरेक वर्ष धार परिवर्तन गर्दा किसान तथा किनार क्षेत्रमा बस्दै आएकालाई वर्षेनी शास्ति हुने गरेको छ। त्यसै मध्येमा पर्दछ सर्लाईको लखनदेही खोला, मलंगवा र कौडेनाका दर्जनौं घर गोठ तथा सयौं बिघा धानबाली चार डुबानमा परेपछि किसानहरू चिन्तित छन्।
4: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
5: कोही सरकार नमेकी के देखरेख गरेवाला है बाँधके कारण हामीनिके खेतो सम चल गेल बाँधमे आमेकी कोही सुरक्षा नहे बाँधसे।
4: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
6: अब सब डुबानमा अब घर उर सब गिर गेल, अब हाम्रो त कोही उपाय नभेलियो, एउटा रस्तो नै अब जाएको लेल उनले रस्तो नै बनाइले कि कोही नेता जितले त रस्ता बना दु अब जाएको लेल।
4: भाँडसर गाउँका गुलाम मिक्रानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पूरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरि नआएकोमा उहाँको चित्त दुखेको छ।
7: सब गल जाते जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है, अब कई दिन पानी रहते एको गोई में धान न होती, फिर दोबारा रोपे के पड़ बीज न है, बीज कहाँ से खरीद के लावे को दूसरा गांव से, यहाँ तो बीज है न केकरो। समस्या तो बहुत दिन से हुई, लगभग अंदाज से 15 वर्ष से हम देखते आ रहे।
4: खुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखनदेही खोला में हरेक साल लाखों रूपया खर्चिए बांध कस्ने काम होने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त न डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
8: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर, यो जब आउने दिनमा यो सबै डुबान हुन्छ, जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
4: मलङ्गवा नगरपालिका 6 खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धानबाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
9: त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन, त्यसलाई पुनः फेरि पानी सकिएपछि नयाँ धानबाली लगाउनु पर्छ।
4: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाँडसर, खुटौना, सक्रौल, छपकैया, शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
10: लखनदेहीको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ। आज सक्रौललाई बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए छमकैया जान्छ, छमकैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
4: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महन्तो क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
11: लखनदेही नदी नियन्त्रणसँग होइन, नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहेबदेखि कडाना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्नुहोस्।
4: भाँडसर, खुटौना, छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
12: रुल्पाको थवाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब आज परिवारलाई बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा,
3: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच 7 बुन्दे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान,
12: सर्पदंश विरूद्धको औषधि आजदेखि 7 प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ी पसेपछि सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग,
3: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्रसंघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिन थालिएपछि 32 देशको विरोध,
12: र 10 राष्ट्रिय खेलकुद आगामी मंगिरको 2 साताबाट हुने, अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले सहभागी जनाउँदै प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुषमा
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले गजब सभास शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा संसदमा सांसदहरूको उपस्थिति घट्दै गएको छ, केही विधेयकहरूलाई अगाडि बढ़ाउन खोज्दा सत्तारूढ़ दलकै सांसदहरू अनुपस्थित भएका बारेमा विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन् र सांसदहरूलाई बैठकमा टिकाई राख्न के गर्न सकिन्छ भन्ने विषयमा संघीय संसद सचिवालयदेखि शीर्ष नेताहरूको बीचमा समेत संवाद शुरू भइरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। यहाँ एकजना व्यक्ति छन्, ढोकाको बाहिरपट्टि एउटा टेबल जस्तो देखिन्छ त्यहाँ, जहाँ टेलिफोनको सेट राखिएको छ। ती व्यक्तिले त्यो टेलिफोन उठाएका छन् र त्यहाँ नजिकै रहेका अर्को व्यक्ति पछाडितर्फ फर्केर केही भन्न खोज्दैछन्। तल यस्तो लेखिएको छ, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर रा प्रोत्साहन दिनु पर्यो रे।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहद्वारा राजीनामा, नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुख मियाको आह्वान। टीकापुरमा उपभोक्ता संरक्षण कार्यक्रमको समीक्षा एन कार्यान्वयन गर्दै नागरिकको सुरक्षा गर्नुपर्नेमा जोड़, मञ्चको अध्यक्षमा विष्ट चयन। टीकापुर नगरपालिका वडा नम्बर 2 मा संचालित आँखा शिविरमा 215 जनाको उपचार, 47 जनालाई चस्मा वितरण। र टोल विकास संस्था सरसफाईमा सक्रिय। अब खोज खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ। हिजो प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिनुभएको हो। मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियाँ समक्ष राजीनामा पत्र बुझाउनु भएको छ। तत्कालीन सत्ता गठबन्धन दल नेकपा एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नु भएको थियो। संवैधानिक व्यवस्था बमोजिम हिजोसम्म प्रदेशसभाबाट विश्वासको मत ल्याइसक्नुपर्ने भए पनि विश्वासको मतको पक्षमा बहुमत नपुग्ने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको उहाँको सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियाँ समक्ष राजीनामा बुझाएपछि प्रदेश प्रमुख मियाँले राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा 168 को उपधारा 2 बमोजिम मुख्यमन्त्री पदका लागि दावी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज साउन 29 गते बिहान 11 बजेसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्न आह्वान गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्च टीकापुर नगर समितिको नयाँ नेतृत्व चयन गरिएको छ। बिहिबार भएको तेस्रो अधिवेशनले शेरबहादुर विष्टको अध्यक्षतामा 7 सदस्यीय नयाँ कार्य समिति चयन भएको छ। अधिवेशनले उपाध्यक्षमा गीता चौधरी, सचिवमा ईश्वर साहुद, कोषाध्यक्षमा गौरी जैशीलाई चयन गरेको छ। यसै सदस्यमा रतनलाल चौधरी, नरदीप ओड र शान्ति काफ्रेलाई चयन गरेको निर्वाचन समिति संयोजक भीमराम चपाईले जानकारी दिनुभयो। कार्यक्रममा टीकापुर नगरपालिकामा संचालित उपभोक्ता संरक्षण तथा बजार व्यवस्थापन कार्यक्रमको समीक्षा गर्दै दिगोपनाको विषयमा छलफल भएको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहयोगमा टीकापुर बजार व्यवस्थापन तथा अनुगमन ऐन नियमावली, उद्योग दर्ता व्यवस्थापन ऐन र नियमावली र उपभोक्ताको गुनासो व्यवस्थापन कार्यविधि तयार गरेको छ। उपभोक्ता कर्मी एकेन्द्र तिमलेसनाले मञ्चले टीकापुर नगरपालिकामा उपभोक्ता हितका लागि गरेका प्रयास र रिक्सा दर्ता, केरा च्याम्बर संचालन, भाडा घटाउने, ध्वनि प्रदूषण रोक्ने जस्ता स्थानीय सरकारले गर्न नसकेका कामको बारेमा जानकारी दिनुभयो।
1: हामी अहिले अस्पतालमा धेरै लामा लाइनहरू देख्छौँ। डाक्टर चाहियो, अस्पताल चाहियो भन्छौँ, रुट कस्ता छ भन्ने कुरा खोजिरहेका छन्। अहिले गम्भीर रोग लागेका मान्छेलाई नगरपालिकाले 1 लाख को सिफारिस गर्छ। वर्षमा 40-50 हजारले को सिफारिस भइरहेको हुन्छ भने 8-10 लाख रुपियाँ चाहिँ 25,000-30,000 को सहयोग दिँदा पनि जान्छ, पैसा खर्च भइरहेछ। उपभोक्ता हित संरक्षणका लागि नागरिकलाई अवेर गर्नको लागि चाहिँ पैसा कति छ भन्यो भने 1-2 लाखभन्दा धेरै चाहिँ हुँदैन। अनि यो लाख भन्ने कुरा जुन छ, यो चाहिँ त्यहाँ खर्च मात्रै होइन, यो बजार अनुगमनदेखि उपभोक्ता सचेतना, व्यवसायलाई सचेतना गर्ने कार्यक्रममा खर्च हुन्छ, त्यो भनेको त्यो लगानी हो।
0: टीकापुर नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद नेउपालेले मञ्चको सहयोगमा बनेको ऐन राजपत्रमा आउन नसक्नु चुनौतीका रूपमा रहेकोले अबका दिनमा ऐनलाई छिट्टै राजपत्रमा प्रकाशित गर्नका लागि पहल गर्ने बताउनुभयो। उहाँले उपभोक्ता हित संरक्षण मञ्च नागरिकको हितमा काम गरिरहेकाले नागरिक नगरपालिका सहकार्य गरेर अगाडि बढ़ने बताउनुभयो।
2: पछिल्लो समय उपभोक्ता हित संरक्षण मञ्चले बजार अनुगमनदेखि लिएर यहाँ भएका धेरै गतिविधिहरू जो छ त्योसँग यसलाई फेरि निरन्तरता दिनका लागि र अबका दिनहरूमा र स्थानीय सरकारले उपभोक्ताहरूका अथवा आफ्ना नागरिकहरूका लागि गर्नुपर्ने भूमिकाहरूमा कहीँ कतै कन्जुसाई गर्नुहुन्न भन्ने पनि मलाई लाग्छ र आगामी दिनमा पनि सके हामी कुनै एउटा साझेदार संस्था खोजौंला, होइन भने हामीले पालिकाले पनि यसलाई अगाडि बढाउनुपर्छ, नागरिकहरूको हकदेखि लिएर अब यिनी कुराहरूमा बढाउनुपर्छ भन्ने मलाई लाग्छ।
0: टीकापुर नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुलाले उपभोक्ता सचेतनाका लागि स्थानीय सरकारले एक्लैले मात्र गरेर नहुने त्यसको लागि व्यापारीले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र उपभोक्ता पनि सचेत हुनुपर्ने बताउनुभयो।
3: स्थानीय सरकारको तपाईँको जिम्मा भित्र परेका हुनाले स्थानीय सरकारले आफ्ना कामहरू गर्नु जनप्रतिनिधिले गर्नु पर्यो, कर्मचारीले गर्नु पर्यो, सम्बन्धित शाखाले गर्नु पर्यो, हामीले गर्ने हो। तर अब काम गर्ने सवालमा सहयोग पनि हुनु पर्यो, जस्तै व्यापारीले त्यो भूमिका निर्वाह गरिदिनु पर्यो। उपभोक्ताको मेरो जिम्मेवारी के हो, मैले कसरी बिल लिने, मैले कुन सामान हेर्ने, रेजिस्टर छ कि के छ, त्यो उपभोक्ताले पनि त्यो कुराको तपाईँको बुझिदिनु पर्यो।
0: वडा नम्बर 4 का वडाध्यक्ष लालवीर चौधरीले मञ्चले गरेका काम राम्रो भएको बताउँदै नगरपालिकाले यसलाई निरन्तरता दिनुपर्ने, बजारमा खाना पकाउने ग्यासको मूल्य फरक फरक भएको पाइएकाले यसमा पनि निगरानी गर्नुपर्ने बताउनुभयो।
4: उपभोक्ता संरक्षण हितलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनभने यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। तथापि यो कार्यक्रम जुन किसिमको शुरूआत भएको छ, यसले हामी टिकापुर नगरपालिकाले निरन्तर दिनुपर्छ। अहिले जल्दो बल्दो इस्यु भनेको ग्यास र मल जुन छ, किसानलाई मल र अन्य उपभोक्तालाई ग्यास, मलको विषयमा पनि विभिन्न रेटहरू हामी अहिले बजारमा आएको, कुनै ठाउँमा युरिया 1100 पाउँछ भने कुनै ठाउँमा 1200, जबकि हामी नगरपालिकाले नै दिएको इजाजत दिएको ती संस्थाहरू छ। र 2060 ग्यास पाउँछ भने कुनै ठाउँमा यही कम्पनीको ग्यास 2160 पाइरहेको, यो कुरालाई पनि हामीले नगरपालिकाबाट गहन छलफल गर्नुपर्छ, अनुगमन गर्नुपर्छ, नियन्त्रण गर्नुपर्छ भन्ने लाग्छ।
0: वडा नम्बर 1 का वडाध्यक्ष मोहन लोहा भिकले उपभोक्ता हित संरक्षण मञ्चले बेला बेलामा पुनः ताजकीका सन्दर्भमा खबरदारी गर्नुपर्ने बताउनुभयो। उहाँले महँगी स्वास्थ्य लगायतका क्षेत्रमा सचेतना फैलाउने कार्य गरेकोमा धन्यवाद दिँदै 1 नम्बर वडा बजार क्षेत्र भएकाले पनि निरन्तर अनुगमन हुनुपर्ने बताउनुभयो।
5: म उपभोक्ता हित संरक्षण मञ्चलाई टिकापुरको नागरिकको स्वास्थ्य लगायत विविध विषयमा महँगी र तपाईँको चाहिँ त्यस सन्दर्भमा जुन बेला बखत सचेतना गरिराखेको छ त्यसका लागि चाहिँ हार्दिक धन्यवाद पनि दिन चाहन्छु। आगामी दिनमा यसको निरन्तरताका लागि पनि म चाहिँ आग्रह गर्न चाहन्छु।
0: टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रंजु आचार्यले उपभोक्ता हित संरक्षण मञ्च समितिसँगको सहकार्यमा भएका कार्यक्रमबारे जानकारी दिँदै उहाँले केरा पकाउने च्याम्बर सञ्चालनका लागि योजना बनाए पनि सञ्चालनमा आउन नसकेकाले अब सञ्चालनको लागि रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यान्वयन कार्यक्रम कार्यान्वयन इकाइसँग समन्वय भइरहेको बताउनुभयो।
6: च्याम्बर सञ्चालनसँग सम्बन्धित विषयमा अस्ति भर्खरै म एउटा कार्यक्रममा थोरै सानो अनौपचारिकमा एउटा चाहिँ त्यो आइसकेपछि शाखामा चोक लागेपछि मैले यो विषयमा चाहिँ अलिक विषयले बुझ्नु पर्यो भन्ने हिसाबले, किनभने यो अस्ति हाम्रो सभामुख हिजो आएको बेलामा पनि उहाँको पनि ध्यान आकर्षण भएको विषय रहेछ यो।
0: टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकारी सुमन निताले उपभोक्ताको हितका लागि नगरपालिकासँगै व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने, उत्पादन गर्ने कृषि र उपभोक्तालाई कृषक र उपभोक्तालाई सचेत गराउनुपर्ने बताउनुभयो।
7: व्यवसायीले नै यो विषयलाई चाहिँ अनुशासित ढंगले व्यवसाय गरिदिए भने अझ त हामी पूर्वीय दर्शनमा चाहिँ नैतिकवान व्यवसायको कुरा गर्छौँ, आदर्शको व्यापारको कुरा गर्छौँ, त्यो गर्दाखेरि चाहिँ हामीले त्यो हिसाबले पनि त्यसलाई चाहिँ सहज ढंगले लियौँ भने उपभोक्ताले चाहिँ स्वच्छ स्वास्थ्य चाहिँ खान पाउने कुराहरू र उनीहरूको स्वास्थ्यको संरक्षण गर्ने कुराहरूमा चाहिँ त्यसो हुँदाखेरि चाहिँ हामीले चाहिँ किसानहरूलाई पनि उत्पादन गर्दा चाहिँ उनीहरूलाई चाहिँ सचेतना गराउनु पर्ने जरुरी छ, किनभने पहिलो मार त उनीहरूलाई नै पर्ने हो नि त, किसानहरूले पहिलो असर चाहिँ उत्पादकलाई नै पर्ने भएको कारणले गर्दाखेरि चाहिँ त्यो उनीहरूलाई सचेतना गर्नुपर्ने, उपभोक्ताले चाहिँ म्याद सकिएका खानेकुराहरू अथवा स्वास्थ्यलाई चाहिँ असर गर्ने खालका खानेकुराहरू प्रयोग गर्ने कुराहरू, पिसाबी प्रयोग गर्ने कुराहरू सचेतना गराउन जरुरी छ।
0: अनुगमन समिति सदस्य राजरानी चौधरीले सूक्ष्म तरिकाबाट अनुगमन गरिरहेको बताउँदै उहाँले ओडामा पनि पसलको अवस्था दर्ता नभएको तथ्याङ्क संकलन गरेको पसलमा सामानको मूल्य सूची राख्नलाई सल्लाह दिने गरिएको जानकारी गराउनुभयो।
8: बजारहरूमा अनुगमन सूक्ष्म तरिकाले भइराखेको छ, ओडादेखि पालिकासम्म हामीले ओडामा पनि यो टोलमा कतिवटा पसलहरू छन् र उहाँहरूको दर्ता छ कि नै भनेर हामीले डाटा पनि लिइसकेका छौँ प्रत्येक वाडामा, त्यो हामीले नगर पालिकामा लिस्ट पठाइसकेका छौँ, हाम्रो वाडामा कतिवटा पसल छ र दर्ता कतिवटा छ अनि नवीकरण छ कि छैन, दर्ता प्रक्रियामा कसरी उहाँलाई आउन चाहिँ सहज वातावरण बनाइदिने भनेर उहाँलाई कन्भिन्स गर्ने, उहाँलाई काउन्सिलिङ गर्ने कुराहरू सबै हामीले गरिराखेका छौँ।
0: नेकपा एमालेका नगर सचिव भानुभक्त जोशीले ध्वनि प्रदूषणले बच्चा र वृद्धलाई समस्या हुने गरेकाले यसमा ध्यान आवश्यक रहेको बताउँदै प्लास्टिकको बारेमा अनुगमन हुनुपर्ने बताउनुभयो।
9: ध्वनि प्रदूषण व्यापक रूपमा भइरहेको हुन्छ, दसैँ तिहारमा एकदमै चाहिँ डिजेहरूको सामानहरू

0: राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रविन्द्र विष्टले टीकापुर बस पार्कका शौचालय ढल निकास टीकापुर पार्कको शौचालयका बारेमा पनि अनुगमन आवश्यक रहेको बताउनुभयो।
1: टीकापुर बस पार्कमा राज्यको ठूलो लगानी भएको छ, त्यो लगानी भनेको तपाईँ हामी हाम्रो करबाट उठेको पैसा हो। त्यसभित्र जाने हो भने त्यहाँका शौचालयहरू उपभोग गर्न योग्य छैनन्, त्यो पनि उपभोक्ताको हित विपरीत भयो भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
0: टीकापुर नगरपालिकाका कर्मचारी अमृता रावलले उपभोक्ता हित संरक्षण कार्यक्रमलाई निरन्तरता दिन सचेतना कार्यक्रम गर्न टोल विकास संस्थालाई लिएर अगाडि बढ़ाउनु पर्ने, अर्ग्यानिक तरकारी संकलन केन्द्र तोक्न आवश्यक रहेको बताउँदै तरकारीको मूल्य सूची राख्न आवश्यक रहेको बताउनुभयो।
2: टोल विकास संस्थाहरूको एक एकजनालाई मात्रै बोलाएर हामीले सचेतना गर्दा पुरै नगरपालिका भरि 265 टोल विकास संस्थामा हामी चाहिँ यो कार्यक्रमहरू गर्न सक्छौँ, हामी सचेतनाका कार्यक्रमहरू त्यसरी गर्न सक्छौँ। त्यो अर्ग्यानिक तरकारीहरू कहाँ पाइन्छ, कहाँ फलेको छ, कुन ठाउँमा बेच्छ भन्ने कुरा एउटा ठाउँ चाहिँ हामीले सुनिश्चित गरिदियो भने त्यो ठाउँमा गएर हाम्रा उपभोक्ताहरूले अर्ग्यानिक तरकारीहरू खान पाउँछन्। त्यो भएर हामीले एउटा सुरक्षित ठाउँ चाहिँ अर्ग्यानिक तरकारी संकलन केन्द्र अथवा यहाँ पाइन्छ भनेर कुनै हामीले एउटा ठाउँ तोकिदियो भने स्थानीय सरकारले त्यहाँ चाहिँ हामीले एउटा अर्ग्यानिक तरकारीहरू खान पाउँछौ भन्ने कुरा, एउटै सामान पनि हरेक पसलहरूमा सामानको मूल्य तलमाथि परिरहेको हुन्छ।
0: टीकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी वार्डले उपभोक्ताको गुनासो सुन्ने ठाउँको व्यवस्थापन हुनुपर्ने, बजार अनुगमनका लागि योजना बनाएर अगाडि बढ़नुपर्ने, गुणस्तर चेक जाँचको लागि योजना बनाएर अगाडि बढ़न आवश्यक रहेको बताउनुभयो।
3: कार्ययोजना व्यावहारिक र त्यसको प्रभावकारी हुन सक्यो भने त्यसको लागि के त भन्दाखेरि वस्तु तथा सेवाको गुणस्तरको लागि मूल्य म्याद र त्यसको हामीले सबै कुराको सचेतना जो उपभोक्ता छ उसले पाउनुपर्छ, त्यसमा हामीले कार्ययोजना राख्ने। अर्को चाहिँ कालो बजारी, जस्तो अहिले हाम्रो बजारमा चाहिँ ग्यास कृत्रिम अभाव भएको छ, यी कुराहरू, अनि त्यसपछि हाम्रो ठगी, अब हाम्रो मूल्य एउटा छ त्यसको प्राइसमा ठगी भइरहेछ, मिसावटको कुरा छ, त्यसै बढी मूल्य तिरिरहेका छौँ, त्यो असुली नियन्त्रणका यी कुराहरू हाम्रो एक्सन प्लानमा हुन जरुरी छ। कुनै उपभोक्ताले चाहिँ सामानहरू किन्दाखेरि उसलाई बाई डिफल्ट केही समस्या आयो भने उसले गुनासो कहाँ गर्ने, उसको गुनासो गर्ने ठाउँ नभएको हिसाबले उसको लागि एक्सन कसले लिदिने भन्ने कुराको असर पनि अन्य हुन्छ।
0: नागरिक समाजका अगुवा भीमराम सपाईले बजारमा बक्सालाको राम्रो व्यवस्थापन नभएकाले यसको निगरानी गर्नुपर्ने बताउनुभयो।
4: यो बक्सालाहरूको सन्दर्भमा हामी अलिक भन्सालै छौ कि जस्तो लाग्छ। मैले अघिल्लो चोटि पनि अनुरोध गरेका थिएँ, महँगो भाडातिर अहिले चोक चोकमा बक्साला छ, चानीमा ब्याङ्कको तल नेपाल ब्याङ्कको गेटमा, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? उहाँहरूको व्यवसाय चलोस् ठिक छ, खाने खाने मान्छेले खाउँ त्यो पनि ठिक छ, तर यो टाउन प्लान हो, यो बक्सालाको विषयमा हामी अलिकति सचेत हुनुपर्छ कि भन्ने लाग्छ।
0: सामुदायिक रेडियो टीकापुर एफएमका संचालक समितिका पूर्व अध्यक्ष रंग प्रसाद अधिकारीले बजारमा पनि अहिले धेरै पसल दर्ता नभएर सञ्चालनमा रहेकाले सजिलो गरी दर्ता प्रक्रियाका लागि सचेतना फैलाउनु पर्ने र तरकारीमा विषादी अत्याधिक प्रयोग भइरहेकाले सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो।
5: धेरै बजारमा अहिले पनि व्यवसायहरू दर्ता नभएका, दर्ता नगरेर कारोबार गरिरहेका धेरै छन्। कम्तीमा व्यवसायीलाई सजिलो ढंगले दर्ता गर्ने विधि के हो, कसरी गर्न सकिन्छ, त्यसमा अलि अवेरनेस गरेर उहाँहरूलाई त्यो विधिमा बढीभन्दा बढी जोड्न पर्यो। पटक टीकापुर नगरपालिकामा त धेरै मान्छेहरू जोडिँदै गइरहेको देखिन्छ, व्यापार दर्ताको योजनामा चाहिँ सामान्यतया संख्या हेर्दा पनि उल्लेख्य बढ़ा छ, तर गाउँतिर अझै न्यून छ। अरू वडामा पनि हामीले यसो ध्यान दियौँ भने सानोतिनो व्यवसाय गर्ने मान्छेहरू पनि यसमा जोडिए, उनीहरूले कम्तीमा बाँट प्रयोग गर्ने बाँट मात्रै सही प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पायो भने पनि धेरै उपभोक्तालाई राहत हुन्छ। अहिले हाम्रो खाद्य वस्तुमा धेरै जसो विषादी प्रयोग भइरहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने हो, यतातिर हामी चाहिँ जाग्न पर्छ जस्तो लाग्छ।
0: कार्यक्रममा यहाँका सरकारवालाहरूको सहभागिता रहेको थियो। खोज खबरमा आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
9: होइन चाहिने जो माइलो
10: बर्बर बर्बर कराइरहेको छ,
9: के भाषा हो तलाई
10: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
9: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपास रहेको छ। यति बेला सुदूरपश्चिम लुम्बिनी कर्णाली कोशी बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा बढ़ी वर्षा सुदूरपश्चिमको बझाङको थलारा मापन केन्द्रमा भएको छ। 3 घण्टामा त्यहाँ 49.8 मिलिमिटर वर्षा मापन भएको छ। दैलेखको डण्डागाउँमा पनि 4.8 मिलिमिटर वर्षा भएको छ भने पूर्वी रूकुममा 3 घण्टामा 26 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। कुनै पनि स्थानमा आज भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन्। टिकापुर नगरपालिका वडा नम्बर 2 को आयोजनामा निशुल्क आँखा जाँच शिविर आयोजना भएको छ। वडा कार्यालयको आयोजना तथा श्रीकृष्ण आँखा अस्पताल टिकापुरको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन भएको हो। आँखा उपचार शिविरमा 215 जनाले सेवा लिएका छन्। सेवा लिएका मध्ये 47 जनालाई चस्मा वितरण गरिएको छ। शिविरमा निशुल्क औषधि वितरण गरिनुका साथै 29 जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ भने शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको अस्पतालले निशुल्क सेवा दिने भएको छ। वडा कार्यालयले नागरिकको आवश्यकता र माग अनुसार गत वर्षदेखि आँखा शिविर सञ्चालन गर्न थालेको वडा अध्यक्ष दीपक चौधरीले बताउनुभयो।
2: हामीले अरू शिविरहरू सञ्चालन गर्थ्यौं र आँखा सम्बन्धित शिविरहरू चलाउनु पर्यो भनेर व्यापक माग आइसकेपछि हामीले विगत 1 वर्षदेखि निरन्तरता दिएका छौं। टिकापुर नगरपालिकाको संयोजनमा रहने गरी श्रीकृष्ण आँखा अस्पतालसँग समन्वय गरेर वार्ड नम्बर 2 हामीले शुरूआत गरेका छौं। जसरी सेवा गरेकाहरूको मोतीबिन्दु हुने अनि यो बर्खायाममा चाहिँ आँखा पाक्ने समस्याहरू हुने त्यो विविध कारणले गर्दाखेरि चाहिँ हामीले यो आँखा शिविर चाहिँ सञ्चालन गर्नु परेको चाहिँ हो। आँखाको पनि एकदमै ख्याल राख्नुपर्ने आवश्यकता देखिन्छ। किन त भन्दाखेरि जब आँखामा एकदमै ठूलो समस्या देखिसकेपछि मात्रै हामीले आँखा अस्पतालसम्म पुग्ने जुन हाम्रो समस्या हो जसले गर्दाखेरि अब आँखामा मासु पलाउने पानी जम्नेहरू जब आँखा सुक्खा हुन्छ सुक्खा भइसकेपछि आँसु बग्न थालिसकेपछि हामी बल्ल चाहिँ आँखाको उपचारको लागि अस्पतालसम्म पुगेको हुनाले गर्दाखेरि यो हाम्रो नागरिकहरू वडा स्तरका जनसमुदायहरूले वडा स्तरमै यसरी चाहिँ हामीले आँखा शिविरहरू सञ्चालन गर्नु परेको पनि छ।
1: श्रीकृष्ण आँखा अस्पतालका कर्मचारी गुलाब चौधरीले आजभोलि नागरिकमा मोतियाबिन्दुको धेरै समय देखिएको यसका साथै जलबिन्दु मासु पलाएको आँखा पाकेको जस्ता समस्या भएका बिरामीहरू धेरै आएको बताउनुभयो। शिविरमा समस्या देखेकाहरूको अस्पतालले निशुल्क शल्यक्रिया गराइदिने उहाँले बताउनुभयो।
3: विशेष गरेर आँखा चाहिँ कारण त्यो मोतियाबिन्दुले धेरै जसो मान्छेहरू अन्ध भइरहेछन् गाउँतिर। त्यही भएर हामी सहयोग गरेको डाक फाउन्डेसन च्यारिटी फाउन्डेसनले हामीलाई सहयोग गरेको हो। मोतियाबिन्दु छनौट गर्ने र नजिकको लिक्विड गर्ने चस्मा लगाएर छौँ। त्यसले बढी जसो मोतियाबिन्दु चाहिँ यहाँ देखिएका छन्। मोतियाबिन्दुको चाहिँ हामी श्रीकृष्ण आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गर्छौँ। आजभोलि नागरिकहरूमा जस्तै अब मोतियाबिन्दु जलबिन्दु गर्मीले गर्दा मासु पलाएको अनि आँखा पाकेको प्रायः जसो देखिरहेछ। पहिलाभन्दा त अहिले त धेरै सचेत भइसकेको छ। अब आँखा के हुने बित्तिकै आँखा अस्पताल जानुपर्छ भनेर नागरिकहरू चाहिँ एकदम जागरूक भइसकेको छ। मेडिकलमा नगएर नजिकको अस्पतालमा हाम्रो 2 अस्पताल छ, एउटा केटाको अस्पताल छ, त्यहाँ गएर पनि चेक गराउँदा हुन्छ र एउटा चाहिँ श्रीकृष्ण अस्पताल हाम्रा पारी छ, उहाँ गएर पनि हजुरहरूले आँखा चेक गराउँदा हुन्छ।
1: टिकापुरमा टोल विकास संस्थाको सक्रियतामा सरसफाई कार्यक्रम निरन्तर चलिरहेका छन्। वर्षाको समयमा नाली सड़क छेउछाउ पानी जम्ने ठाउँ र फोहोर थुप्रिने स्थान सफा गर्ने कार्यमा नागरिकको सहभागिता बढ़ेको छ। नागरिकहरू मनसुनजन्य रोगबाट बस्नका लागि नियमित रूपमा टोल सरसफाई गर्न थालेका छन्। थप खबर सीता चौधरीबाट।
4: बुधबार टीकापुर स्थित शुभकामना टोल विकास संस्था ब्लक नम्बर 19 सरसफाई गरिएको छ। संस्थाका अध्यक्ष नेत्रबहादुर रावलको नेतृत्वमा टोल सरसफाई गरिएको हो। वर्षाको समयमा लामखुट्टे र रोग फैलाउने किराका प्रजनन कम होस् र डेंगू झाडा पखाला जस्ता रोगबाट बस्नुका साथै विषालु सर्पको टोकाईबाट बस्नका लागि बस्तीलाई सफा गर्न थालेको स्थानीय ज्ञानु बहादुर सिट्टी बताउनुभयो।
5: हाम्रो यो ब्लक नम्बर 19 स्थित शुभकामना टोल अन्तर्गत हाम्रो उपाध्यक्ष कमला कुँवरको घर अगाडिको यो ठूलो ओपन स्पेस छ। त्यो ओपन स्पेसको छेउछाउको बस्तीहरूमा सरसफाई कार्यक्रम गरियो। यहाँ धेरै यो घाँसहरू बढेर धेरै फोहोर भएको अवस्था थियो। अहिले यो बर्खाको समय यो भुवाणे लगायतका अरू घाँसहरूले गर्दा लामखुट्टेहरूको पनि धेरै बिग्रिगी भएको र साप जस्ता विषालु सर्पहरूको पनि खेल्ने केटाकेटीहरूलाई असर गर्न सक्ने हुँदा त्यसबाट पनि सुरक्षित राख्नको लागि र नगरलाई अलि बस्तीलाई सफा सुग्घर देखाउन सक्नको लागि
4: स्थानीय सूर्यप्रकाश नेपालीले फोहोरबाट दुर्गन्ध र प्रदूषण हुनबाट टोल बचाउनका साथै बालबालिका खेल्ने र हिँडुल गर्न सहज हुनुका साथै विभिन्न खालका सरुवा रोगबाट बच्नका लागि सरसफाईमा सहभागी भएको बताउनुभयो।
6: सरसफाई अभियानमा जुटिरहेका छौँ र काम गरिरहेका छौँ। यो ओपन स्पेस सफा गर्नुको अब मुख्य उद्देश्य के हो भने चाहिँदो नचाहिँदो भड उम्रेर ओपन स्पेसलाई पूरा छपक्कै ढाकेको हुँदा सर्प लामखुट्टेहरू त्यहाँ बस्ने अनि बालबालिकाहरूलाई हिडुल गर्न अप्ठ्यारो हुने, खेलकुद गर्न अप्ठ्यारो हुने र विभिन्न किसिमका रोग विषादीहरू फैलिने हुँदा
4: यस्ता कार्यले समुदायमा सरसफाई प्रतिको जिम्मेवारी र सहकार्य बढ्ने कमला कोरले बताउनुभयो।
7: आफ्नो घर वरिपरि सरसफाई गर्नुपर्छ, यसबाट राम्रो पनि देखिने र विभिन्न किसिमका सर्पको टोकाईबाट बच्न सकिन्छ अनि बच्चाहरूलाई खेल्न सजिलो हुन्छ। राति हिँडुल गर्नका लागि पनि सहज हुन्छ, डर हुँदैन।
4: डोर सफा राख्नुका साथै संरक्षणमा सहयोग गर्न सरसफाई थालिएको रामबहादुर शाहीले बताउनुभयो।
8: झाडहरू जम्मा भयो भने त्यहाँ सर्पहरू बसिरहेको हुन्छ, सर्प बस्यो भने यत्र तत्र हिँड्यो भने बालबच्चालाई टोक्छ। यो बर्सातको समयमा झन् हामी सबैले यसरी यो सरसफाई गर्यो भने एकातिर सौन्दर्यतामा पनि राम्रो देखिने, त्यसपछि गएर फेरि गएर सबैको सुरक्षा हुने भएकोले सबैले मिलेर यो सबै दाजुभाइहरूले टोल विकासमा अथवा टोलमा सबैले सरसफाईको कार्यक्रम अगाडि बढाउनुहुनेछ भन्ने मैले सोचेको छु।
1: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
9: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: बुका पिएरै ठक बु पेन्सिलेरै ठक बु झलै फटाका आजि ठक काकना हो बाबा फ्यो ओस्ट पाटिन गतिलो ठाउँ से झोला आनला से त लड़का सामान निहरै
1: ओहो ई बुढा लिखबे का हुइति जलम भर भर बरैति रहत
0: का हुइ कबु लड़का कपी हेराकै ठक बु पेन्सिल हेराकै ठक बु झोलै फटाकै ठक बढ़िया ठाउँ से झोला लाना नि छिक्ठो
1: अरे कहाँ से नानम त
0: कहाँ से लनबो ओ त कहाँ टीकापुर म रलक रगे यहाँ झोला उडोक मसे वहाँ झिंगरान दिदी कट्रास गोर झोला आनला बाटी ना कबु लड़का कहाँ पिएरै ना कबू पेन्सिल रहिथिन ना झोला फाटल हुइथिन कहियक आनल झोला जसका टस बाटिन ई बुढ़ोक ढंग कब्बू पसल छानकन झोला नि आन स्याक ठुही
1: लिया लिया मैं अब भी जेबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या के उपचार तत्काल पॉलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-43-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-60-02-04
12: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ अब पालो जनआवाजको टीकापुर नगरपालिका वडा नम्बर 2 ले आँखा परीक्षण शिविर सञ्चालन गरेको छ शिविरमा सेवा लिन आएका केही नागरिकलाई आजको जनआवाज हामीले निशुल्क उपचार सेवा पाउँदा कस्तो लाग्यो भनी सोधेका छौं
13: मेरो नाम कालीगढा राम्रो लाग्यो सजिलो राम्रो भयो सबै सजिलो आँखा चाहिँ गर्नु आफ्ना घर थियो आउनु औषधि आँखा मालिने औषधि पाएँ बोलम बोल्नु पाएँ खुसी काली क्या भन्दा धन्यवाद
14: मेरो नाम सरिता खड्का राम्रै लाग्यो सुविधा दिया छ सुविधा सम्पन्न सबै थियो अब यहाँनिर नजिक भयो थाहा पायौँ आयौँ चेक गरायौँ ओडामै पायौँ हस्पिटल आउनुभन्दा औषधि पायौँ आफ्नो आँखाको अवस्थाबारे केही कुरा बुझ्यौँ समय समयमा आँखा देखाइराख्नु पर्दो रहेछ चेक गराइराख्नु पर्दो रहेछ खुसी लाग्यो
15: मेरो नाम निर्प देवी जोशी राम्रो लाग्यो यसै सधैँ बसोस् सबैलाई सुख शान्ति भयो भने हामी पनि खुसी हौ आँखा देख्न टाढा जानु भएन नजिकै मेरो समस्या त धेरै छ यही समस्याले भएन पारि आउनु भनेको छ औषधि दियो मलम दियो चस्माको लागि पारि आउनु डाक्टरले चेक गरेपछि तपाईँलाई चस्मा पनि मिल्ने भनेको छ खुसी छौँ राम्रो गर्यो
16: मेरो नाम खकेन्द्र सुनास राम्रो छ सुविधा राम्रो छ गरिएको छ राम्रो नयाँ औषधि होइन चस्मा दिएको छ फ्रीमा दिएको छ खुसी लाग्यो आयो जस्तो लाग्यो अलिक सानो नजिकको देखिन्न त्यही कारणले गर्दाखेरि
17: मान्छे र सुनार राम्रो लाग्यो चस्मा मिलेको छैन पर हस्पिटलमा आउनु भन्यो
18: मेरो नाम देलु सुनार राम्रो लाग्यो अनि चस्मा लिनु त्यही जमरा पारे आउनु भन्यो औषधि दिया छ आँखा मार्ने सही छ
12: यसै जनावरसँगै खोज खबर सकियो अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहदार राजीनामा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुख मियाको आह्वान टीकापुरमा उपभोक्ता संरक्षण कार्यक्रमको समीक्षा एन कार्यान्वयन गर्दै नागरिकको सुरक्षा गर्नुपर्नेमा जोड़ मञ्चको अध्यक्षमा विष्ट चयन टिकापुर नगरपालिका वडा नम्बर 2 मा संचालित आँखा शिविरमा 215 जनाको उपचार, 47 जनालाई चस्मा वितरण र टिकापुरमा टोल विकास संस्था सरसाबैमा सक्रिय। अवस्था अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: छिच्छि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
7: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
7: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर, कैलाली। फोन नम्बर 091-560-892।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीका पर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 29 गते शुक्रबार, तदनुसार अगस्त 14 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नयाँ काम शुरू गर्ने सोच बन्नेछ। व्यापारमा पुरानो ग्राहकबाट राम्रो खबर आउन सक्छ। वृष राशि हुनेहरूको लागि घरको कुनै काम पूरा हुनेछ। कारोबारमा सानो फाइदा मिल्न सक्छ। मिथुन राशि हुनेहरूको लागि साथीभाइसँगको कुराकानीबाट राम्रो विचार आउनेछ। काममा प्रशंसा पाउने मौका छ। कर्कट राशि हुनेहरूको लागि आज खर्चसँग जोडिएको निर्णय लिनुपर्नेछ। काममा व्यस्तता बढ्नेछ। सिंह राशि हुनेहरूको लागि आफ्नो विचारले अरूको ध्यान तान्नेछ। व्यवसायमा नयाँ सामना गर्न सामान थप्ने योजना बन्न सक्छ। कन्या राशि हुनेहरूको लागि पुरानो काम टुंग्याउने अवसर मिल्नेछ। आर्थिक हिसाब मिलाउन सहज हुनेछ। तुला राशि हुनेहरूको लागि नयाँ चिन्जानबाट उपयोगी जानकारी मिल्नेछ। साझेदारीको काम अगाडि बढ्नेछ। वृश्चिक राशि हुनेहरूको लागि काममा नयाँ जिम्मेवारी आउन सक्छ। व्यापारमा हिसाब किताब स्पष्ट राख्नुहोला। धनुराशि हुनेहरूको लागि टाटाबाट राम्रो खबर आउन सक्छ। व्यापारमा बाहिरी सम्पर्क उपयोगी बन्नेछ। मकर राशि हुनेहरूको लागि कामको चाप केही बढ्नेछ। आमदानी बचाउने नयाँ उपाय भेटिन सक्छ। कुम्भ राशि हुनेहरूको लागि नयाँ तरिकाले काम गर्दा सजिलो हुनेछ। व्यापारमा सहकार्यको प्रस्ताव आउन सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आफ्नो रुचिको काममा समय बित्नेछ। आर्थिक लाभको सानो अवसर मिल्नेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेशगान।

स्वदेशानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हेलो सांसद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचा

0: हार्दिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ हो।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
2: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
2: तपसिल
1: वडा नम्बर 4 अस्नेरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
2: वडा नम्बर 5 मणिकापुर सहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
1: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
2: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
2: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
1: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
2: वडा नम्बर 9 ढुङ्गा सहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
2: र वडा नम्बर 7 सत्ती सहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली का।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
9: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
10: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
9: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
10: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
9: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
10: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
9: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
11: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
9: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
10: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो। तपाईँ संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ तिमीहरू अहिले?
1: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा, हामी क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
1: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। अनुभव पनि, हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौं। हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं। त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ।
0: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो। यो छिटो भयो कि अथवा ढिलो भयो?
1: यस्तो थियो, म यसलाई त्यस्तो छिटो ढिलो भन्दिनँ। मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि। काठमाडौँमा आइसकेर पनि,
0: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
1: हजुर, शिक्षण त म विवाहपछि गरेको। म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको हो। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
0: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने
1: मलाई लागेको थियो।
0: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
1: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि, हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
0: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
1: युवा सहभागितामा खुसी छु, युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्। त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ, मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ, राम्रै सोचिरहेको छु। अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कमसे कम त्यो पक्ष पनि सकारात्मक पक्ष हो, सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ, त्यहाँको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक।
0: अहिलेसम्म संसदमा कति पटक बोल्नुभयो?
1: म अब मेरो 0 आवरमा बोलेको छु, त्यसपछि छलफलहरूमा भाग लिएको छु, अब कति पटक त ठ्याक्कै याद छैन, जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु।
0: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला तपाईँ त अब महनौर सिराहामा जन्मनु भयो होइन?
1: हजुर, सिराह।
0: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके, हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
1: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। 3 नम्बर क्षेत्रको बारेमा मैले समस्याहरू धेरै उठाउन सकेको छैन, किनभने समय नै हुँदैन। शून्य समय 1 मिनटको कुरा हुन्छ, अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ। त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहको लागि बोलिन, त्यसको लागि म माफी चाहन्छु।
0: महोत्तरी र सिराह दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ अथवा गरिराख्नु भएको अभ्यास?
1: होइन, पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि नै राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले।
0: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने?
1: होइन, मेरो योजना छ, हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं। महत्वपूर्ण मुद्दाहरू एउटा त लागू औषधको छ, जुन मधेस प्रदेशमै एकदमै काली लाग्दो छ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं। दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उपसभामुखसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको। दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
0: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा अझै थप बनाउनु पर्ने हो कि?
1: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि, त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने, कानून बनाउने मसे त एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन। त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं, अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि, तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
0: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन तपाईँले भने जस्तै, जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष मधेसमा. त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाइँको लागि छोरी भन्दा पनि ज्वाइँमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं, कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने, मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा चाहिँ
1: त्यही त. यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो, तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या. शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने. त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ. यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो अझै कमी छ. यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ. पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो. त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि, वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि, यही कारणले यातना दिने हो कि, मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको.
1: दुइटै परिवारमा म त अझ के भन्छु अब भने, छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो. जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई, जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु.
0: के हो कस्तो हो यो आदर्श विवाह?
1: आदर्श भनेको पहिला दहेजको चलन थियो होइन, अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि. खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो. र अझ मधेसमा के थियो भने, दुई छाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन, यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो. अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडा कुरा दिनु पर्यो, अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्ति बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान. संजोगवश बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा, अनि त्यो परिवारमा कुरा पनि भयो. जम्मा पैंतिसजना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ, र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ. मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन, तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो. समाजले आएर भन्ने रहेछ के दियो दाइजो, सोध्ने रहेछ क्या. सासूले के भन्नुहुन्थ्यो भने, मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रै बुहारी छ, सबै चिज बुझ्नेछ गर्नेछ, मलाई दाइजो चाहिएन. भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो. त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सराकमा केही कमी गरेको छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन. मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल. आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने.
0: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण रहेछ.
1: चेतनाकै कमी छ कि. त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने, जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ.
0: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
1: छैन, खासै सुरु भएको छैन. अहिले एउटा अभ्यास के भइरहेछ भने, तर त्यसले खासै प्रभाव परेको छैन. विवाह पञ्चमीमा हजुरहरू न्यूज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन शुरू भएछ. त्यसमा 200, 300, 500 सम्म पुग्दो रहेछ विवाह गर्ने जोडीहरू त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ एकदमै सिन्दूरले मात्रै दुला दुलै आउने दुवै पक्षबाट दुई दिन दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा
0: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो कानून समितिमा तपाईँ हुनुहुन्छ संसदमा तपाईँले यात्रा शुरू गर्नुभयो अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ
1: यस्तो छ क्या कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ समितिको हुँदो रहेछ होइन अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ औपचारिक रूपले कुरा चाहिँ भएको छैन छलफलमै छ अस्ति त्यही एक राउण्ड चाहिँ उपसभामुखसँग बसेर कुरा गर्यौं हामीले
0: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू होइन
1: सबै हुनुहुन्थेन हामी दुई तीनजना थियौं अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो
0: त्यो बारेमा सल्लाह चाहिँ भएको
1: सल्लाह भयो हजुर
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ विशेष त संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि भित्र प्रवेश गरेपछि हामी सबै र हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना
1: एकदमै त्यस्तो निकटता भएको भावना छ त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन अरू भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौ उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ तर पनि त्यस्तो भावना हामीसँग
0: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाकछोपै गर्नुपर्ने खालको
1: त्यो भइरहेछ हुन त तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं विरोध गर्ने ठाउँमा विरोध गरेका छौं सचेत गराउने ठाउँमा सचेत गराएका छौं र उहाँहरूलाई सपोर्ट गर्ने ठाउँमा पनि हामीले सपोर्टै गरेका छौं
0: भनेपछि तर कुनै कुनै ठाउँमा सरकारमा रहेका सांसद राजनीतिक दलका सांसदहरूको विचार र विपक्षीमा रहेका जुन सांसदहरूको विचार सुन्दाखेरि साँच्चीकै पानी बाराबारै हो क्या हो भन्ने यस्तो सुनिन्छ नि बाहिर त
1: यस्तो छ अब सत्ता पक्षमा अहिले नयाँ नयाँ हुनुहुन्छ सांसदहरू मैले अलिकति के जोडे भने अब यो जोड्दा के होला जस्तो लागिरहेछ राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ
0: कतिको देखिरहेको छ त सांसदहरूको
1: संघर्षको संघर्ष गरेको यात्रा पनि हुनुपर्ने रहेछ क्या संघर्ष गर्दै आएका मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि उता विद्यार्थी छन् हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिलेकाहीँ किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने प्रतिपक्षले क्वेशन उठाउने त प्रतिपक्षको दायित्व हो नि सरकारलाई सचेत गराउने दायित्व हो नि त्यो दायित्व हुँदा हुँदै उहाँहरू तुरन्तै एट्याक गरिहाल्ने दुई चारजना हुनुहुन्छ त्यहाँ एट्याक गरिहाल्नुहुन्छ त्यो चाहिँ कहिलेकाहीँ अव्यवहारिक लाग्छ होइन यो के गर्न खोजेको हो त्यसरी किन गर्नु पर्यो प्रतिपक्षले उठाएको कुरामा चुप लगाएर बसे भइहाल्यो नि उहाँहरू जति पनि बोल्दा हामी चुप लगाएर बसिरहेको हुन्छौँ हामी कहिले पनि उहाँहरूलाई कटाक्ष गरेर उहाँहरूलाई इङ्गित गरेर हामी बोल्दैनौँ फेरि तर त्यो चाहिँ कमी देखिन्छ
0: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सङ्गाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु पढाइराखेको छु भन्ने खालको अथवा म त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भन्ने कतिको डर अथवा भित्रै त्यस्तो लाग्छ
1: डर त लाग्दैन डर किन लाग्ने होइन त्यस्तो यस्तो लाग्थ्यो त्यही त
0: होइन होइन मतलब तपाईँले लामो समय पढाउनु भयो आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न अरूको जस्तो लहलैमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ न
1: त्यो त हुन्छ तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काँग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर आछौ नि प्रशिक्षित भएर आछौ नि जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
0: नेपाली
1: काँग्रेसमा
0: भलै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा तिखो जस्तो सुनिने त फेरि स्वाभाविक नै होला
1: त्यो त प्रतिपक्षको दायित्व भनिहाले मैले सचेत गराउने त्यो त सरकारले गराएको हो नि त सत्ता पक्ष पुरैलाई गराएको हो नि एउटा व्यक्तिलाई गराएको होइन नि
0: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने यसो गर्नु पर्यो यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ
1: आइरहेछ अब जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ क्षेत्रहरूबाट पनि आइरहेछ जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ यस्तो बोल्नु पर्यो गर्नु पर्यो हाम्रो क्षेत्रको बारेमा आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ अब बोल्ने कुरा मात्रै हो समयको कुरा हुन्छ समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ त्यसैले अब बोल्छु
0: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ
1: टेलिफोन छ म त डाइरेक्ट सबै फोन उठाउँछु आफै
0: उठाउनुहुन्छ
1: हजुर कुरा गर्छु सबैसँग कुरा गर्छु अनि बोलाउँछु भेट्छु यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु भेटेर कुरा गर्छु
0: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन
1: महिला अन्तर पार्टी थियो नि त
0: त्यो चाहिँ अहिले रहेन होइन त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो त्यस्तो खालको माहौल अहिले छ कि छैन त
1: उहाँहरूमा छ त्यस्तो नभएको होइन हामी अब जुन समितिमा काम गर्दा पनि समितिमै काम गर्दा पनि जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरेँ बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै तीनजना हामी यता अर्को पार्टीबाट दुईजना थियौं एकदमै समन्वयकारी भूमिका उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं
0: विकास निर्माणको लागि कतिको समन्वय दौड़धुप गर्नु पर्दो रहेछ
1: गर्नु पर्ने रहेछ तर म चाहिँ दौड़धुप गर्न गरिन
0: किन गर्नु भएन
1: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु योजना बुझाउनु सबैले एक एउटा योजना पाउनुहुन्छ होइन त्यो योजना पार्नु भएन मन्त्री त्यहाँ फेरि छ अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने अनि कति दौडिने के
0: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो
1: एउटा पनि परेको छैन
0: अनि त्यसमा फेरि
1: एउटा पनि परेको छैन जनताको प्रश्न छ अब स्थानीय स्तरमै गएर स्थानीयमै मैले कुरा गरिराखेको छु होइन बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला अब दिँदैन दिएपछि हुँदैन पर्दैन परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना तर एउटा पनि परेन के गर्ने त अब नपरेपछि
0: अनि यो चाहिँ हामीले कतिपय ठाउँमा सुन्छौँ कि सांसदको काम भनेको कानून बनाउने हो होइन सैद्धान्तिक रूपमा
1: मेन त काम त्यही हो
0: तर कतिपय सांसदले फेरि कहाँ हुन्छ हामीलाई विकास निर्माणको लागि सहजीकरण गर्ने अवसर त दिनु पर्यो भन्नुहुन्छ हामीसँगको संवादमा पनि
1: होइन त्यस्तो होइन म त सांसद नहुँदा पनि जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तीन चारवटा कार्यक्रमहरू लगिदिएको थिएँ लगिदिएर जिम्मा लगाइदिए
0: सांसद नहुँदा पनि
1: यस्तो यस्तो कार्यक्रम जस्तो कि बोर्डिङको थियो होइन त्यसपछि एउटा पोखरीको सौन्दर्यीकरणको थियो त्यस्तै एउटा हाट बजारको थियो जे आयो माग उहाँबाट होइन त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि त्यस्तै एउटा भवन बनाउने थियो त्यो लगेर जिम्मा लगाइदिने हो गर्नुहोस् तपाईँहरू
0: सांसद हुँदा भन्दा नहुँदा काम गर्नुभयो
1: गरे
0: अनि मधेस प्रदेश भनेपछि त आफैमा सांस्कृतिक हिसाबले पनि अत्यन्त धनी यसको भौतिक अभौतिक सबै सम्पदाको हिसाबले पनि महत्वपूर्ण जनकपुरमा त्यहाँ अब जुन विभिन्न प्रकारका यस्ता ऐतिहासिक जुन महत्व बोकेका पाटा र पक्षहरू छन् नि त्यसमा तपाईँको कतिको रुचि चासो अब आफै पनि तपाईँ अलिअलि गीत पनि गाउँदै त्यस क्षेत्र गीत संगीतको कुरा होला साहित्यको कुरा होला सम्पदाको कुरा होला त्यसमा कतिको चासो राखिरहनु भएको छ
1: चासो छ पक्कै पनि जनकपुर त अब यो संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो सूचीकृतको लागि प्रयास भइराखेकै छ जस्तो त्रेतायुगीन एउटा इतिहास जोडिएको जनकपुर स्थल हो होइन राम सीताको स्थल छ त्यहाँ त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले पहिला भन्दा चाहिँ राम्रो त भएको छ नभएको होइन प्रयासहरू राम्रो भएको छ जस्तो जनकपुरमा विवाह पञ्चमी जानकी नवमी रामनवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम भव्यताको साथ मनाइन्छ
0: छठ लगायतका
1: छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो त्यस्तै चौरचन छ जितिया छ होइन विभिन्न यो पर्वहरू छ त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि मलाई लाग्छ
0: छठ त अहिले त
1: देशभरि नै फैलिएको छ आखिर जनकपुरकै कारणले हो पहिचान भएको त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ
0: गीत संगीतको हिसाबले त असाध्यै धनी छ होइन गीत संगीतको कुरा गर्दा तपाईँ आफै पनि त्यो गुनगुनाउने गाउँदै त्यो सबै त्यो परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ कस्ता कस्ता गीत हुन्छन्
1: यस्तो हुन्छ हाम्रो संस्कृतिमा जस्तो विवाह भयो होइन विवाहको शुरूआतको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुलदेवताको स्थापना भएको हुन्छ अनि अब कसैको घरमा काली भगवती कसैको घरमा नरसिंह होइन यस्ता देवताहरू स्थापित हुन्छन् ती देवताको पहिला पूजा गर्नुपर्छ र त्यो देवतालाई प्रार्थना गर्ने देवतालाई निमन्त्रणा गर्ने अब तपाईँ आउनुहोस्
0: त्यो गीत गाएर अलिकति सुनाउनु कस्तो हुन्छ
1: हाम्रो घरमा अब पूजा हुँदैछ विवाह हुँदैछ फलानुको पहिलो निमन्त्रणा नै कुलदेवतालाई जान्छ त्यो कार्ड त्यसरी गीत सुरु हुन्छ जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ काली भगवती हुनुहुन्छ अनि हामी गीत गाउँछौ पहिलो काली

0: जुगे जुगे रही आही बात।
1: यो चाहिँ निमन्त्रणा
0: यो भनेको काली मातालाई।
1: त्यस पछाडि कस्तो गीत हुन्छ?
0: त्यसपछि अब कालीको अनि सँगै हनुमानको, होइन, हनुमानको गीत हुन्छ।
1: कस्तो हनुमानको गीत चाहिँ कस्तो हुन्छ?

0: यो भनेको चाहिँ के
1: तपाईँ दुईजना दुई भए हुनुहुन्थ्यो तर तपाईँ यहाँ हामी कहाँ एक्लै किन आउनुभयो आफूभन्दा अब यसपछिको लाइन हुन्थ्यो तपाईँ आफ्नो सानो भाइलाई कहाँ छोडेर आउनुभयो अनि उहाँले भन्नुहुन्छ हामी चाहिँ त्यसपछि सेवकलाई भन्नुहुन्छ उहाँले
0: गीत मार्फत
1: कस्तो
0: भन्नुहुन्छ

0: धन्यवाद
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद समानिज
0: हस् धन्यवाद बोलाइदिनु भयो बोलाएर आफ्नो मधेसको आफ्नो स्थानको ठाउँ आफ्नो संस्कृतिको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो त्यसको निम्ति पनि यो सीआईएन परिवारलाई नै धन्यवाद दिन्छु आभार व्यक्त गर्दछु
1: धेरै धन्यवाद र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णसँग कुराकानी गर्यो विशेषतः संसदको यात्रा र अनुभव र बनाइएका योजना र संस्कृति र साहित्यको विषयमा पनि मानिजीसँग कुराकानी भयो हामी अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेका संवाद र कुराकानी सहितका अरू सामग्री लिएर उपस्थित हुनेछौ तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टीकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लेह अनुरोध करती सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं
5: यो ओसीएमसी भनेको के आयो फेरि
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
5: ओसीएमसीले के सहयोग गर्छ त
6: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
7: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98584-89213 इमेल ocmcticapur@gmail.com
8: के तपाईलाई थाहा छ
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
8: हो र
9: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
8: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
8: के छ त विकल्प
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ
8: विस्तारै गर्दा हुँदैन
9: हुँदैन टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
8: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिका को कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
10: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
2: मोबाइल नम्बर 9848513426, जमरापारी टिकापुर कैलाली।
4: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
0: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
4: उपचार हुने समस्याहरू: छालामा एलर्जी वा चिलाउने समस्या हुनु,
0: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
4: नङ कपालको समस्या,
0: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
4: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु,
0: छालामा संक्रमण फोका वा पस हुनु
4: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
0: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बजेदेखि 3 बजेसम्म।
4: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 9584823131 र 9846414126।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकलतू
0: उहे मारे तो तुहिन वहाँ पठाई तू यहाँ हैं ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तू मैं अब ही जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इग्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
5: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848443583 जानकारी गराउन हुन अनुरोध छ
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
7: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
6: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
7: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
6: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली सम्पर्क नम्बर 9868-0008 र 9825-6777-72

0: कैश देता ले लीते
1: एंसिल पैक किन लीते
2: जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसिल ऐप में क्लेम करी
0: कैश देता ले लीते कैश देता ले लीते
2: एंसिल पैक किन लीते शर्त लागू हुई एंसिल नेपाल के लग
3: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
4: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
5: जनरल फिजिसियन विशेषज्ञ सेवा
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
5: रोग सेवा
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार
5: र सिटी स्क्यान सेवा
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
5: 24 घण्टा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
5: सब परीक्षण सेवा सर्पदंशको उपचार
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
5: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टिभी लेप्रोसिजिन एक्सपोर्ट सेवा
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला टिकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
4: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली फोन नम्बर 091-560-892

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार है।
4: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
3: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
4: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
3: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
4: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
3: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
4: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
3: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
4: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
4: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
3: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
5: विपद बारे चासो राखौं, चनाको बनौं।
6: विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
4: भाग्य खोटो
5: लिएर कोही पनि जन्मेको हुँदैन गाउँले, भाग्य त आफै नै बनाउनु पर्छ।
4: कसरी सर, मैले त मेरो भाग्य बढाउनै सकिनँ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
2: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सडकमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सडक छेउमा नबाधौं।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
2: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दे गुवा आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनेना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तरह तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुघर बना कन लबाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864841208 और 9846239161
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर संचालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म
2: सबै वडाहरूमा शिविर संचालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म
4: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845081888 9845015 र 9846134434
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: लिटे सर लागू हुई एनसेल नेपाल के लग
1: भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
2: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
3: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
4: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
1: भन्दै सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98148 0204

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो।
2: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
1: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98148602004।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स पनि एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
7: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
6: तपसिल
7: वडा नम्बर 4 अस्नेरी सहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
6: वडा नम्बर 5 मणिकापुर सहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
7: वडा नम्बर 2 विजयनगर सहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
6: वडा नम्बर 3 रामपुर सहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
7: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
6: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
7: वडा नम्बर 1 ज्योतिनगर सहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
6: वडा नम्बर 9 झुङ्गा सहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
7: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते,
6: र वडा नम्बर 7 सत्ती सहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
7: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
1: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसरत कालले छिटो नलाग्यो
3: होइन चाइनाको माइलो
4: के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेक बुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
4: तँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
3: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
4: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ, अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
3: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनुपर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
1: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टीकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485518828।
7: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
8: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
7: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
8: ढल वा सडकमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
7: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सडक छेउमा नबाधौं।
8: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
7: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
8: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091560877 र वडा अध्यक्षको फोन नम्बर 98844450598 सम्पर्क गर्नुहोला।
7: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।
9: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
10: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
11: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
11: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोश हुने,
11: घाँटी अररो कडा हुने,
10: कम्पन हुने,
11: पक्षघात हुने
10: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
11: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
10: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
11: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
10: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
11: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
10: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
11: सधैं झुल टाँगेर सुत्ने गरौं।
10: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
12: स्वास्थ्य कार्यालय कैलाली।

जिन्दगी माया माया भनेर चल्दैन हेर आफ्नो फ्युचर पनि त हेर्नु पर्छ नि होइन यस्तो नगर म आफ्नो जिन्दगीमा अगाडि बढिसकेँ तिमी पनि बढ्नुपर्छ

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
1: चर्पी भर्गिल का करना हो का
2: चर्पी भर्लो से फिर का चिन्ता आदित्य सेफ्टी टेंकी सर सफाई में फोन करी आ बाक सर सफाई कई दी
1: फोन नंबर कटरा हो त
2: ली डायल करी 9762020300।
1: हेलो आदित्य सेफ्टी ट्याङ्की सर सफाई हो?
3: हजुर हो।
1: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
3: हजुर हजुर। अब भदलीसे ल्याङ्की बाटो 40 मिनटमा पुगम।
2: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 ओ 9656920026।

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको खबरमा यहाँलाई स्वागत छ। खबरबाट दुर्गादेव कोटाको नमस्कार। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दावी, आजै शपथ लिने तयारी। फर्निचर व्यवसाय सिजनमा राम्रो, तथ्य कामदार अभाव, सरकारको सहयोग नमिलेको व्यवसायीको गुनासो। बाढ़ीले जाजरकोटमा घर पुल बगायो, बाजुरामा एकको मृत्यु। र कांग्रेसको संस्थापन इतरसम्मको राष्ट्रिय भेला आजदेखि, पूर्व सभापति देउवाले उद्घाटन गर्ने। अब खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्ट चयन हुने निश्चित भएको छ। सत्ता साझेदार दल नेकपा एमालेको समर्थन सहित भट्टले आज बिहान प्रदेश प्रमुख नजीर मियाँ समक्ष मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको छ। नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बन्नुभएका कमल बहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा 168 उपधारा 2 बजिम दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान 11 बजेसम्मको समयसीमा दिनुभएको थियो। सही समयभित्रै नेकपा एमाले र नेकपाको सहमति अनुसार भट्टले बहुमतको समर्थनसहित दावी पेश गर्नुभयो। प्रदेश प्रमुखले दावी स्वीकृत गरी आजै भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र दिउँसो 3 बजे पद तथा गोपनीयताको शपथ गर्ने गरी तयारी भइरहेको छ। खगराज भट्ट सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि 5 मुख्यमन्त्री बन्दै हुनुहुन्छ। उहाँ डलदुरा प्रदेश सभा क्षेत्र कबाट निर्वाचित सांसद हुनुहुन्छ। प्रदेश सभामा 22 सीट सहित नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो दलका रूपमा रहेको छ भने एमालेसँग 11 सीट रहेको छ। नयाँ समीकरण अनुसार मन्त्रालय भागभण्डा समेत टुंगिसकेको छ, जसअन्तर्गत नेकपाले मुख्यमन्त्री सहित 4 र एमाले 3 मन्त्रालय पाउने सहमति भएको छ। टीकापुरमा 20 बढ़ी फर्निचर व्यवसायी छन्। फर्निचर व्यवसायमा करोड़ौंको लगानी छ। एउटा उद्योगमा 5 जनादेखि 20 जनासम्म कामदार कार्यरत छन्। फर्निचर व्यवसायमा व्यापार राम्रो भए पनि समस्या भने थुप्रै रहेको उनीहरूको भनाई छ। काठ तथा अन्य कच्चा पदार्थको प्रयोगबाट फर्निचर व्यवसाय चलाइरहेका व्यापारीहरू व्यापार ठिकै भए पनि थुप्रै समस्या झेलिरहेको बताउँछन्। फर्निचर व्यवसायलाई गुणस्तरीय काठ तथा सामग्री सहज पाउन कठिनाई भइरहेको बताउँछन्। अर्पण काष्ठ फर्निचर उद्योगका संचालक हरिराम चौधरी विगतमा काठ मिस्त्री हुनुहुन्थ्यो। आफूमा भएको सिपकै कारण 2070 सालबाट उहाँले फर्निचर उद्योग स्थापना गर्नुभयो। चौधरीका अनुसार दक्ष कामदार पाउन कठिन भएको, सरकारले अन्य क्षेत्रमा सिपमूलक कार्यमा थुप्रै लगानी र तालिम दिने गरेको, तर सिकर्मीको सिप तथा कामदार उत्पादन गर्न तालिम लिँदा नेपाली कामदार पाउन कठिन भएको उहाँको भनाइ छ। व्यापारीहरू समयमै कच्चा पदार्थ पाउन कठिन, दक्ष जनशक्ति विदेश पलायन हुने, बजारीकरण र एकरूपतामा समस्या भएको बताउँछन्। विगत 19 वर्षदेखि फर्निचर व्यवसाय गरिरहनुभएका राजेन्द्र भट्टराईको फर्निचर व्यवसायका लागि उद्योग र बिक्री गर्ने स्थान निश्चित ठाउँ तोकिदिनु हुनुपर्ने, गुणस्तरीयताबारे नियमित अनुगमन तथा निगरानी हुनुपर्ने माग छ। मध्याह खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: टीकापुर नगरपालिका 1 ओडा कार्यालयको जरूरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा, सड़कमा उभिने पशु चौपाया बाटोमा पुग्ने गरी बाँध्दा दुर्घटना हुने, बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरू भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँध्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरू बाटोमा बाँधेको पाइएमा निगरानी गर्न, बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू, युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाटोमा नबाँध्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टीकापुर नगरपालिकाको 1 ओडा कार्यालयको फोन नम्बर 98484040598 वा नगर प्रहरीको फोन नम्बर 98484067 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। 1 ओडा कार्यालय टीकापुर नगरपालिका।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायनेसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा।
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, प्यारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बिमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
0: विश्रामपछि मध्याह्न खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, बिहिबार राति परेको अविरल वर्षाका कारण जाजरकोटको नलगाड गाउँपालिका 10 तासु घाट घटनामा मानव खोलामा आएको बाढ़ीले चारवटा घर, एउटा खाजा पसल, एउटा झोलुङ्गे पुल बगाएको छ। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बाढ़ीका कारण भेरीको करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। यसैबीच आज बिहान बाजुराको त्रिवेणी नगरपालिका 9 स्थित तामसुमा वर्षाका कारण पहिरो खस्ता दुईवटा घर बगाएको छ। पहिरोमा परि एकजना बेपत्ता र दुईजना घाइते भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल गुल्म बाजुराबाट उद्धार टोली खटिएको थियो। टोली बिहान बेपत्ता हुनुभएका सोही ठाउँकी 20 वर्षीय प्रतीक्षा थापाको शव फेला पारेको जनाएको छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहको 3 दिने राष्ट्रिय भेला काठमाण्डुको सुके धारा स्थित मिराकल पार्टी प्यालेसमा शुरू हुँदैछ। दिउँसो 1 बजे आयोजना गर्ने उद्घाटन सत्रमा पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। लामो समय स्वास्थ्य उपचारका क्रममा विदेश बसेर हिजो मात्रै स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इतर समूहका नेता तथा कार्यकर्ताहरूले बाधागाजासहित भव्य स्वागत गरेका थिए। स्वास्थ्य लाभ गरी फर्किए लगत्तै देउवालले संस्थापनेतर पक्षले आयोजना गरेको यस भेलालाई सम्बोधन गर्न लाग्नु भएको हो। र जनआस्था साप्ताहिकका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई आज थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। श्रेष्ठलाई गैर कानून रूपमा नियन्त्रणमा राखिएको दावी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्च अदालतले बरामद गरिएका सामग्रीहरूसहित आगामी सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पहिलो नम्बरमा पेशी तोकिएको उक्त रिटमाथि बहस गर्दै निवेदकका कानून व्यवसायीहरूले श्रेष्ठलाई आजै थुनामुक्त गर्न अन्तरिम आदेशको माग गरेका थिए। तर अदालतको पक्राउको कानून औचित्य र कागजातको अध्ययन गर्नुपर्ने जनाउँदै तुरन्त रिहा गर्न आदेश नदी विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। यसै समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दावी, आज शपथ लिने तयारी। फर्निचर व्यवसाय सिजनमा राम्रो, दक्ष कामदार अभाव, सरकारको सहयोग नमिलेको व्यवसायीको गुनासो। बाढ़ीले जाजरकोटमा घर पुल बगाए, बाजुरामा एकको मृत्यु। र कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय भेला आजदेखि, पूर्व सभापति देउवाले उद्घाटन गर्ने। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
6: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18, समय बिहान 11 बजे।
6: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
7: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
8: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
7: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
8: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
7: अब त म ढुक्क।
9: मिलन आल्मुनियम एन्ड ग्लास हाउस, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
8: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी टीकापुर कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै

0: प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ECG सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
4: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भु दत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
3: उपचार हुने समस्याहरू: छालामा एनर्जी वा चिलाउने समस्या हुनु,
4: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
3: नङ कपालको समस्या,
4: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
3: छालामा कालो सेतो दाग, चाया वा रङ परिवर्तन देखिनु,
4: छालामा संक्रमण, फोका वा पस हुनु
3: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
4: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
3: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584-23131 र 98486-14126।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080। छिच्छी फे चर्पी भर्गिल का करना हो का?
2: चर्पी भर्लो से का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आब्बा क सरसफाई कै दिही।
1: फोन नम्बर कत्रा हो त?
2: ली डायल करी 97-620-20-300।
1: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
3: हजुर हो।
1: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
3: हजुर अब मै भद्लिसे ल्याङ्की बाटो 40 मिनटमा पुगम।
2: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हान सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।
4: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
5: मैं नहीं जाइं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
4: उहे मारे तो तुहिन वहाँ पठाई तो, यहाँ हेर, ई पत्रिका में लिखल बा, मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन, बढ़िया डॉक्टर होई से उपचार हुई तो वही, तोर समस्या फेन अस्ते बा, जाइबे तो समाधान हुई जाए।
5: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाइं।
6: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाग, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नम्बर 9860071024 ओ 9046-77417।
7: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बम बहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरूरी सूचना।
2: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनु हुन अनुरोध गरिन्छ।
1: तपसिल
2: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
1: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
2: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
1: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
2: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
1: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
2: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
1: वडा नम्बर 9 झुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
2: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
1: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
2: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टीकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 98017 10672।
7: स्वास्थ्यका लागि पानी

0: ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% सम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: घर परिवार में सभी बिरयानी आखिर स्वस्थ रहो ना स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
3: होइन चाइनिजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98148602004।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
1: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106।

0: 72 स्वास्थ्य का लागि पानी
1: लो इत्ती छिटो आमा बन्न लागो त
2: बेला भागेर छ भन्छु आज थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जन्म पर्ने जस्तै लाग्छ
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालय

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन? के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौं, चनाको बनौ।
4: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
2: घर त जेनतेन लगाइयो, अब झ्यालढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो आल्मोनियमको झ्यालढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्यालढोका?
3: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
3: मोबाइल नम्बर 98-48-51-43-26, जमरापारी टीकापुर कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुक्खड कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614414 र 0915614415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 560 892।

0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी इशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
1: उपचार हुने समस्याहरू: छालामा एनर्जी वा चिलाउने समस्या हुनु,
2: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
1: नङ कपालको समस्या,
2: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
1: छालामा कालो सेतो दाग, चाया वा रङ परिवर्तन देखिनु,
2: छालामा संक्रमण, फोका वा पस हुनु
1: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
2: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बाह्र बजेदेखि 3 बजेसम्म।
1: स्थान इशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14126।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628। पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484-27359 र 98-48-72-59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जाल्पा देवी मन्दिर नजिकै।

0: मैले कतिपल्ट भनिसके तेरो तोकेटीसँग बिहे हुँदैन भनेर। पण्डितले के भनेका छन्, तोकेटीसँग जसले बिहा गर्छ त्यसको घर बिग्रन्छ।
1: जसले जे भने पनि मैले चाहिँ त्यही गर्छु।
0: त्यसो भए त्यसलाई लिएर हौ छोडेर जा।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: घर परिवारलाई सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइनो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनुपर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइजन पन भएन, जाउँ भने भयाको मंगल सूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त छाट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर प्यारे सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846349261।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तर त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: पन्छी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: लिटे
1: एंसल पैक किन लिटे
2: जहिया फेन जहां फेन पैक खरीद करी 25% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लिटे कैश फिर तक ले लिटे
2: एंसल पैक किन लिटे शर्त लागू हुई एंसल नेपाल के लग
3: के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
3: हो र
4: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
3: के छ त विकल्प
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
3: विस्तारै गर्दा हुँदैन
4: अहँ हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौं। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: चर्पी भरगिल का करना हो का?
4: चर्पी भर लेपे का चिंता? आदित्य सेफ्टी टेंकी सरसफाई में फोन करी आ बाक सरसफाई कई दी।
3: फोन नंबर कटा हो त
4: ली डायल करी 97-620-20-300।
3: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
5: हजुर हो।
3: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
5: हजुर हजुर।
4: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई गर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहना सम्झबे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762203000 98656926।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
3: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
2: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
3: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
2: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
1: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनाएको, बरु अहिले जाऊ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-4412, 9846-39261।

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 5 60 8 92।

0: संगे मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराजबाट नियुक्त, मन्त्रीमण्डल गठन, 4 जना मन्त्रीले शपथ लिए। उपभोक्ता ग्यास नपाएर समस्यामा, असारको तुलनामा साउनमा आपूर्ति बढे पनि टीकापुरमा ग्यास अभाव कायमै। यात्रु पाउन कठिन भएको अटो व्यवसायीको गुनासो, नगरपालिकाले पार्किङ स्थल तोकेर अटो व्यवस्थित गर्दै। र महाकाली नदीमा हाम फालेपछि दार्चुलाका 27 वर्षीय युवा बेपत्ता। खोज खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ। नेकपा संसदीय दलका नेता समेत रहेका खगराज भट्ट नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजीर मियाँ समक्ष मुख्यमन्त्रीको दावी पेश गर्नुभएको हो। नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख नजीर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। भट्ट सुदूरपश्चिम प्रदेशको 5 मुख्यमन्त्री हुनुहुन्छ। शपथ ग्रहण समारोहमा सभामुख बिमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्रीहरू कमल बहादुर शाह, त्रिलोचन भट्ट, राजेन्द्र सिंह रावल, उपसभामुख, प्रदेश सभा सदस्य, उच्च पदस्थ अधिकारी लगायतको उपस्थिति रहेको थियो। शपथ ग्रहणपछि पत्रकारसँग संक्षिप्त रूपमा कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री भट्टले प्रदेश सरकारले प्रदान गर्ने सेवालाई कसरी अधिकतम जनमैत्री र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अहिलेको सरकारको जोड रहने बताउनुभयो।
1: सुशासनको क्षेत्रमा, जनतालाई डेलिभरी दिने क्षेत्रमा, अहिलेको तथ्याङ्क संकलनको क्षेत्रमा, जनताका जल्दा बल्दा समस्याहरूलाई सम्बोधन गर्ने क्षेत्रमा, मन्त्रालयको कार्य प्रगति कार्य सम्पादनको क्षेत्रमा, ऐन कानून र नियम विनियमहरूको समीक्षाको क्षेत्रमा, नियमावलीहरूको समीक्षाको क्षेत्रमा हामीले धेरै कुरा नै के छ अवस्था बुझेर हामी यसलाई अधिकतम पारदर्शी, अधिकतम जनमैत्री र अधिकतम कार्यकारी र अधिकतम प्रभावकारी बनाउने कुरामा हामी लाग्छौं।
0: मुख्यमन्त्री भट्टले अहिलेको बजेटका सकारात्मक पक्षलाई समेट्दै नकारात्मक पक्षलाई परिमार्जन गरी प्रदेशको क्षमताले भ्याउने बजेट ल्याउने बताउनुभयो।
1: अब यो बजेटको गहिराईमा पुग्ने, यसमा रहेका सकारात्मक कुरालाई नयाँ हामीले ल्याउने, नयाँ बजेटको अङ्गका रूपमा समावेश गर्ने, यसमा रहेका कमी कमजोरी र समस्याहरूलाई, व्यतिकीहरूलाई हामीले करेक्सन गर्ने र हामीले नयाँ भिजन, नयाँ मिसन, नयाँ संकल्पको बजेट ल्याउने, हाम्रो संसाधनले जति भ्याउँछ रूपान्तरणकारी बजेट ल्याउने र अधिकतम जनतालाई न्याय, शान्ति, सुशासन, समृद्धिको बाटोमा लैजाने गरी हाम्रो क्षमताले जे जति भ्याउँछ हामी त्यो दिशामा परिलक्षित हुने गरी बजेट ल्याउँछ।
0: सुदूरपश्चिम प्रदेशमा राज्य मन्त्री सहित एमालेका 4 जना मन्त्रीले पनि आज शपथ लिनुभएको छ। आज दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक विकास मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जानकी एरबम र आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसद दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। असारको तुलनामा साउनमा आपूर्ति बढ़े पनि टीकापुरको बजारमा ग्यासको अभाव घटेको छैन। इलाका प्रशासन कार्यालय टीकापुर र टीकापुर नगरपालिकाले शुक्रबार टीकापुर बजारका 7 वटा ठूला ग्यास डिलरको अनुगमन गर्दा अभाव देखिएको हो। थप खबर आकाश चौधरीबाट।
2: अनुगमन गरिएका 7 डिलरले सामान्य अवस्थामा प्रति महिना 14,100 सिलिण्डर वितरण गर्ने गरेकोमा साउनमा 11,480 सिलिण्डर मात्रै वितरण गरेका छन्। माघको तुलनामा आपूर्ति करिब 19% मात्रै कम भए पनि उपभोक्ताहरू भने हाहाकार गरिरहेका छन्। टीकापुरमा भेरी, मनकामना, सैपाल र रेडियन ग्यासका विक्रेता रहेका छन्। यहाँ रेडियन बाहेक सबै कम्पनीका ग्यासको अभाव देखिएको छ। टीकापुरको बजारमा सबैभन्दा ठूलो आपूर्तिकर्ता बाँके स्थित भेरी ग्यास रहेको छ। भेरी ग्यासले टीकापुरमा माघको तुलनामा आधा मात्रै आपूर्ति गर्ने गरेको छ। टीकापुर नगरपालिका ब्लक नम्बर 10 का भेरी ग्यासका उपभोक्ता डलबहादुर बोगटीले हप्ता दिनदेखि ग्यास नपाएको बताउनुभयो। सत्य शर्माले पनि 15 दिन अघि ग्यास दिएर दाउरा मागेर काम चलाइरहेको तर अझै नपाएको बताउनुभयो।
3: हामी त ग्यासको भरमा खाने मान्छे, दाउरा पनि छैन। यो त कति दिन भइहाल्यो सिद्धिएको, यस्तो गाह्रो भयो। यताउता दाउरा सर अलिअलि खोजेर काम चलाइराखेको छु।
2: 68 वर्षका बुढी बहादुर चौधरी चौधरीले पनि 8 दिनदेखि ग्यास नपाएको बताउनुभयो।
4: 4,000
2: जति उपभोक्ता भएको भेरी ग्यासको डिलर रोजित रेड सप्लायर्सले मासिक 1,200 सिलिण्डर मात्रै पाएपछि उपभोक्तालाई पुर्याउन गाह्रो भइरहेको संचालक राजु चौधरीले बताउनुभयो।
5: अरू बेला त 1500 नै पुगिहाल्छ, अहिलेको त हजुरको त धेरै छ, एउटा मान्छे त एउटा अहिले आएकोलाई एउटा दिएको छु होइन, तर यहाँ छगेर लगिरहेछ, अहिले चाहिँ त्यो 1500 भन्दा कममा आएछ।
2: भेरीकै विक्रेता बम प्रोडक्टका एम बहादुर बमले आधा सिलिण्डर बाँड्दा दबाव नभएको तर पुरै बाँड्दा हाहाकार भएको महसुस भएको बताउनुहुन्छ। दैनिक 2 सिलिण्डर खर्च हुने टिकापुर स्थित सिद्धार्थ होटलमा 5 मात्रै भरि सिलिण्डर रहेकोले ग्यास व्यवस्थापन गर्न तनाव भइरहेको व्यवस्थापक छत्र बोगटीले बताउनुभयो।
6: अब हामी यस सिद्धार्थ होटल टिकापुरमा चाहिँ अब हामी भएको ग्यास टोटल 13 चाहिँ 6 ग्यास हो जो राखेको हामीलाई दैनिक प्रयोजनको लागि हामीले एक्सचेन्ज गर्नलाई चाहिने हामीले आफूले किनेको ग्यास हो सिलिन्डर। त्यसमा चाहिँ अहिले हामी 4 छ भरि ग्यास, यो पनि हामीलाई 3 भयो अर्डर गरेको, बल्ल आज आएको। अब दैनिक हामीलाई आवश्यक पर्यो भनेको 2-3 हो, अब प्रोग्राम भयो भने 4 पनि सकिन्छ, नभए 2 चाहिँ रेगुलर चाहिन्छ। अहिले खालि हामी चाहिँ कतिवटा छ, 2-3-4-5-6
2: इलाका प्रशासन कार्यालय टिकापुरका उपसचिव तारानाथ पनेरूले बजार आपूर्ति थोरै कम भए पनि अभावको हल्ला धेरै भएकाले अनुगमन गरेको र अबदेखि डिलरले वितरण गर्दा नडोहोर्याउन र रेकर्ड राख्न लगाएर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरिएको बताउनुभयो।
7: हल्लाको पछाडि ग्यास सर्टेज हुँदैछ भन्ने अनि सोचेर यो गराएको अवस्था देखियो भने त्यसलाई हामी नियन्त्रण गर्छौं र आम उपभोक्ताहरूलाई पनि अनि यो हल्लाको पछाडि नलागेर सरकारले आयल निगमले नियमित आपूर्ति भइरहेको सूचना जारी गरिसकेको छ। हिजो पनि आयल निगमले होटल प्रतिष्ठान लगायत व्यावसायिक प्रतिष्ठानहरूलाई अनावश्यक मौजा नगर्ने निर्देशन दिइसकेको अवस्था छ र हामी अनुरोध के गर्न चाहन्छौँ भने यो हल्लाको पछाडि नलागेर तपाईँहरूको घरमा मौजा छँदैछ भने तपाईँहरूले अनावश्यक रूपमा भण्डारण गर्नुभयो भने अर्को उपभोक्तालाई चाहिँ मार्का पर्छ, त्यसैले आफूले चाहिने जति मात्र स्टक गर्नुहुन।
2: अनुगमन टोलीले इलाका प्रशासन कार्यालय वरपरका फोटोकपी सेन्टर र होटलको पनि अनुगमन गरी निर्देशन दिएको छ।
7: हाम्रो इलाका प्रशासन कार्यालय अनि टिकापुर नगरपालिका लगायत निकायहरूले पटक पटक गरेको अनुगमनको क्रममा हाम्रो बजारहरूमा खास गरेर यो खानेपानी बोतलको र फोटोकपीको चाहिँ बढी पैसा लिएको भन्ने उपभोक्ताहरूको गुनासोलाई हामी पटक पटक निर्देशन पनि गरिसकेको र गृह मन्त्रालयमा पनि सेवा गराएरले चाहिँ उपभोक्ताहरूले चाहिँ उजुरी गरिसकेपछि गृह मन्त्रालयले पनि यसलाई चाहिँ अलिकति अनुगमनले निगरानी गर्नु पर्यो भन्ने निर्देशन भइसकेपछि आज हामीले इलाका क्षेत्रभित्रका विभिन्न फोटोकपी पसलहरू होटलहरूमा पनि चाहिँ अनुगमन गर्यौं। यस क्रममा हामीले पहिलो पटक सचेत गराएका छौं, फोटोकपीको 5 रुपियाँ भन्दा बढी कसैले उपभोक्ताहरूबाट लिएको देखिएमा कार्यवाही हुनेछ र पहिलो पटक हामीले सञ्चय बुझाइ गरेको अवस्था छ र खानेपानीको बोतलको पनि बोतलमा प्रिन्टेड रेट एमआरपी भन्दा बढी लिएको भेटिएमा कार्यवाही हुने भनेर हामी सचेत गराएका छौं र यदि भेटिएमा आगामी दिनमा यसलाई चाहिँ कडाईका साथ कार्यवाही हुने जानकारी पनि गराउन चाहन्छु। उहाँहरूलाई चाहिँ एमआरपी भित्र मुनाफा सबै आफ्नो नाफा समेत जोडेर अनि त्यो जोडिएको हुन्छ, त्योभन्दा बढी दिन पाइँदैन।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
8: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
8: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
9: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 0-91-560-892।
10: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
11: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
10: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
11: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
10: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिसक्छ त यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोशिश गर्छु।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। शुक्रबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला 4,600 रूपियाँले घटेको हो। कारोबारको अघिल्लो दिन प्रतितोला 3,06,200 रूपियाँमा कारोबार भइरहेको छापावाला सुन आज 4,600 रूपियाँले घटेर 3,01,600 रूपियाँमा कारोबार भइरहेको छ। गर्मी र बर्खाको समय भएकाले आजभोलि बजारमा दिउँसोको समयमा मानिसको चहलपहल कम हुन्छ। मानिस आउजाउ कम गर्न थाल्नुका साथै सातामा दुई दिन सरकारी कार्यालय बन्द हुने भएपछि बजारमा चहलपहल समेत कम छ। यस्तो समयमा अटोमा यात्रु पाउन कठिन भएको अटो व्यवसायीको गुनासो छ। थप खबर गीता चौधरीबाट।
4: अटोमा यात्रु पाउन कठिन भएपछि यही पेसाबाट घर खर्च चलाउन समस्या भएको जानकी गाउँपालिका वडा नम्बर 8 बन्देवीपुरका केशव पण्डितको भनाई छ। उहाँ सड़कमा अटो पार्किङ गर्न नपाइने, पार्किङ तोकिएको ठाउँमा यात्रु पाउन समस्या भइरहेको बताउनुहुन्छ।
12: नगरपालिकाभित्र नगरपालिकाको प्रहरीले यताबाट उता लखेट्छ, उताबाट उता लखेट्छ, उम्बिने ठाउँ छैन। अनि अटो व्यवसाय कसरी चल्ने हो? म मात्रै होइन, थुप्रै अटो व्यवसायहरू बिचरा जुन ठाउँमा मान्छे देखिँदैन, जुन ठाउँमा मान्छे हुँदैन त्यो ठाउँमा लगाउनु तपाईँ भनेर भन्नुहुन्छ उहाँहरूले। बिहानदेखि हामी यहाँ बसेको बसै छ, मान्छे कहाँ गएर रुक्ने? हामीले बालबच्चा कसरी पाल्ने? अनि पहिला कुरा यो हो, अब त्यो नुन खुर्सानी किन्ने पैसा त अटोबाट ल्याएर खाउँला भन्ने पनि भरोसा हुन्थ्यो। अब अटोको यस्तो हालत छ, अटो चलाएर नुन तेल लग्ने, अनि अहिले धेरै समस्या छ, गाह्रो छ। हामी जस्तो साधारण नागरिकहरूलाई बाँच्न धेरै गाह्रो भइसकेको छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 शक्तिनगरका लौटन चौधरी विगत 9 वर्षदेखि अटो चलाउँदै आउनु भएको छ। विगतमा राम्रो व्यापार भए पनि अहिले व्यापार नभएर समस्या भएको उहाँको भनाइ छ।
13: ग्राहक मिल्थे उहाँलाई नगर प्रहरी हो, उहाँ नै लागे दै छ हो। साहीमे जही मनै कि यहाँ दिक्कत त नै ही, रोडमे रही कि मने नगर प्रहरी अब वहाँ लागे नै रहते तो वहाँ से ग्राहक कहाँ मिलू? यहाँ भीतर तो नहीं ही जा चौक के भीतर कि तो सकू अटो ही पड़ल। नगर प्रहरी फे तो एक ने दुई ठो सारा दिन यहाँ लाए पड़ल, तब तो अटो रही एक ठाव तब मिली ग्राहक। एक घड़ी खरीद के वहाँ फाइन काट के वहाँ चल रही सोच के फिर रही दोस्त तो ऑटो ऑटो लगने लगने हो वहाँ डगरे में जौन नहीं गठू हेल गठू पहले तो रहे, आजकल तो बिल्कुल नहीं हो। बोहनी तक नहीं हुई रहा, वे 5 बजे से मैं यहाँ आता चौक में अभी 5 पैसा नहीं बोहनी हुई रहा। मैं बैठा लाटू कैसी गई ना हो, कहाँ गई ना हो, बोहनी करो बहुत गाढ़ा बा, कैसी काम करूँ, कैसी का करूँ, खर्चा तो चलना उसे नहीं रह गया।
4: जानकी गांव पालिका ओडा नंबर 9 कटासे का गोपाल सिंह तिरुवाको समेत समस्या यस्तै छ। अहिलेको व्यापारले अटो नै बेचेर भारत कमाउने जाने सोच बनाउन थालेको उहाँ बताउनुहुन्छ।
14: केही छैन, के छ व्यापार केही पनि छैन। अब मान्छे उता अटो पनि पाउँदैन, यहाँबाट पनि अब बिहान देख कुरिया कुरै छ्याउनु। अब 3 ल्याएको भत्ता बुझ्नु गयो भने तिनको लागि कुरेर बस्नुपर्ने भएको, मान्छे पाउँदैन, सधैँ लिएर जाने यसै त हो यही खालि दिनभरि कहाँ उठ्ने पेट्रोल खर्च। आफूले नुन तेलै बनाउनु गाह्रो भइसकेको छ, हालेर पनि साध्य छैन, बेचेर इन्डियातिर लाग्नु पर्यो जस्तो लागिरहेको छ। व्यापारै छैन, अटोको त कामै छैन, त्यस्तो छ।
4: जानकी गाउँपालिका वडा नम्बर 8 का पलिराम चौधरी अहिले यात्रु नपाउने सिजन भएकाले खासै व्यापार नभएको र चाडपर्व शुरू भएमा कमाई हुने आशामा हुनुहुन्छ।
15: सात महिना जस्तो हो, मोटर मनै पनि मिल्छ कहीँ अफ सिजन हो न, आदि जुन चाडपर्व तब चली तब ग्राहक मिले अब कुरो पर ग्राहक नै मिल्न ढङ्गल लिगे जाइ परल नै भरे से मनै चल्थे त बढै भए कमाई उसिन बाँच्ने अब त उसिन नै हो कबू हुइट कबू नै दिन धेरै।
4: टिकापुर नगरपालिकाका नगर प्रहरी इन्चार्ज पहल शाह नगरपालिकाले अटो पार्किङका लागि निश्चित ठाउँ तोकेको र तोकेकै ठाउँमा पार्किङ गर्न अनुरोध गर्नुहुन्छ।
16: यात्री हिँड्ने त रोडमै हो, रोडमै त रिक्सा नराख्न पाउँदैन नि त। यदि मेरो घरमा रिक्सा आउँदैन, म रिक्सा लिनको लागि खडगपुर त प्रस्ताव गर्छु, जहाँ त्यहाँ पार्किङमा त मान्छे त्यहाँ पुगिहाल्छ नि त। अशक्त मान्छेको लागि, बिरामी मान्छेको लागि, बुढाबुढीको लागि, गर्भवती महिलाको लागि त हामीले जानेर पनि त्यहाँ मिल्यो भनेकै छु नि। अब एक ठाउँमा प्रत्येक घर घरमा त रिक्सा त कसैले जान्दैन नि त, पार्किङसम्म त मान्छे जान सक्छ नि, जो देखा पाउँछ भनेर। अभियसली नै भनौँ, अहिले त्यति व्यवस्थित छैन टिकापुरको पार्किङहरू, तर अहिले तत्कालका लागि यसरी अभियसली जहाँ जता परिष्कार नराखौँ भनेर मात्र हामीले राख्छ भनेर उहाँ अब एम्बुलेन्स आए पनि बात नसुन्ने, दमकल आए पनि बात नसुन्ने, अनि जति हर्न गराउँदा पनि बात नसुन्ने, त्यसरी पुरै जाम। अहिले हेर्नुहोस् हामी 1 घन्टा मात्रै बाहिर नजाउँ, हस्पिटललाई पुरै जाम हुन्छ।
0: सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका छवटा रिट निवेदनहरूलाई संवैधानिक इजलासमा सुनवाई गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संविधानको धारा 137(3) बमोजिम गम्भीर संवैधानिक प्रश्न समावेश भएकाले मुद्दालाई संवैधानिक इजलासमा तोक्नु भएको हो। अदालतको अन्तरिम आदेशका कारण आयोगका काम कारवाही एक महिनादेखि रोकिएका छन्। अब मुद्दाको सुनवाई प्रधान न्यायाधीशको नेतृत्वमा हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। शुक्रबार आयोजित प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन जारी दिएको हो। यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अनिवार्य अगाडि रूपमा पूर्व स्वीकृति लिनुपर्नेछ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन भ्रमण तालिम बैठक गोष्ठी सेमिनार कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीहरूले हासिल गरेको ज्ञान सिप अनुभव तथा असल अभ्यासहरूलाई आफ्नै कार्यालयका अन्य कर्मचारीहरूमा पुर्याउन अनिवार्य गरिएको छ। कुछ खबरमा एकैछिनको विश्राम, विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
8: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
17: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
18: बिटल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईती। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर दार्चुलाको लेकम गाउँपालिका छ सिरुडाका 27 वर्षीय एक युवा भारतको वनबासा क्षेत्रमा रहेको पुलबाट महाकाली नदीमा हाम फालेपछि बेपत्ता भएका छन्। शुक्रबार पुलबाट महाकाली नदीमा हाम फालेपछि उनी नदीमा बेपत्ता भएको जिल्ला प्राधिकरणले कञ्चनपुरले जनाएको छ। घटनाको जानकारी पाएपछि भारतीय सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नदीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाई भइरहेको बताइएको छ। खोज खबरमा अब पालो जनावाजको। टीकापुर नगरपालिकाले प्लास्टिकको प्रयोगमा रोक लगाएको छ। नगरपालिकाले प्लास्टिकका झोला बिक्री वितरणमा कडाई गरे पनि बजारमा लुखेछिपी प्रयोग भइरहेको देखिन्छ। आजको जनावाजमा हामीले प्लास्टिकका झोला प्रयोगमा रोक लगाउन के गर्नुपर्ला भनी नागरिकलाई सोधेका छौं।
19: नमस्ते, मेरो नाम फुलकुमारी चौधरी हो। टिकापुर एक गणेशपुरमा बस्छु। टिकापुर नगरपालिकाले फोहोर मैला प्रतिबन्ध लगाए पनि अझ पनि राम्रोसँग लागू भएको छैन। सड़कको छेउछाउमा पसलको अगाडि सब फोहोर फ्याँकेको देखिन्छ। अझ पनि नगर प्रहरीले निगरानी गरे राम्रो हुन्छ। प्रहरीले टोल टोलमा गएर सूचना दिनुपर्छ। जो अटी गर्छ मान्दैन उसलाई कारवाही गर्नुपर्छ। त्यस्तो गरे एरियामा अझ टिकापुर राम्रो हुन्छ। बाटोको छेउछाउमा सफा सुन्दर देखिन्छ, पहिला भन्दा अझ राम्रो भएको छ। तर अझ यो भन्दा राम्रो बनाउनको लागि नगरपालिकाले टाइट गर्नुपर्छ, कडा गर्नुपर्छ।
20: नमस्ते, मेरो नाम कमला कुँवर हो, म ब्लक नम्बर 19 बस्छु। टिकापुर नगरपालिकाले प्लास्टिक जन्य वस्तुमा प्रतिबन्ध लगाए तापनि प्लास्टिक जथाभावी फाल्ने, कुहिने र नकुहिने उटैमा फाल्ने, कुहिने फोहोरलाई तरकारीको बोक्रा यस्तोलाई आफ्नो बारीमा एक ठाउँमा खाल्टो बनेको मल बनाउने, नकुहिनेलाई नकुहिने डस्टबिनमा राख्ने, त्यसो गर्दा गर्दै पनि फोहोर प्लास्टिक यो ओपन पिसहरूमा आफ्नो घर वरिपरि जथाभावी फालिराखेको देखिएको छ। बाटोमा प्लास्टिक जन्य फोहोरहरू जथाभावी फालिराखेका हुन्छन्, यसबाट विभिन्न किसिमका रोगहरू लाग्छन्। यसो गर्नु हुँदैन। टिकापुर नगरपालिकाले फोहोरका गाडी पठाउँदा पठाउँदै पनि जथाभावी फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याएर कडाभन्दा कडा कारवाही गर्नुपर्छ, अनि मात्र यसको रोकथाम गर्न सकिन्छ।
21: नमस्कार, मेरो नाम समिता चौधरी, मेरो घर विजयनगर 2 टिकापुर। नगरपालिकाले प्लास्टिक जन्य चिजमा प्रतिबन्ध लगाए तापनि

0: पुनः जनचेतना अभियान शुरू गर्नुपर्ने जस्तो देखिन्छ। जुन प्लास्टिकहरू यत्रतत्र फालिएका हुन्छन् तिनी प्लास्टिकहरू पसलवाला साउजीहरू लगायत अन्य प्लास्टिकमा रहेका सामानहरू प्रयोग गर्ने व्यक्तित्वहरूले पनि तिनी प्लास्टिकहरूलाई प्रदूषण मुक्त टिकापुर बनाउनको निमित्त ठाउँ ठाउँमा राखेका डस्टबिनहरूमा राख्न पर्ने हुन्छ र त्यसरी टिकापुर नगरपालिकालाई वातावरण मैत्री बनाउनको लागि तपाईँ हामी सबैको कर्तव्य हो र टिकापुर नगरपालिकाले पनि पुनश बेला बेलामा यसको लागि प्रचार अभियान पनि गर्ने र अनुगमन गर्नुपर्ने आवश्यकता छ।
1: नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीलाई एकताबद्ध बनाउन पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको बताउनु भएको छ। लेखकले विशेष महाधिवेशनले पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको दावी गर्दै जबरजस्ती गरिएको महाधिवेशनले पार्टी र नेतृत्व दुवैलाई कमजोर बनाएको उल्लेख गर्नुभयो। सरकारले गत भदौ 23 र 24 भएको जेएनडी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। आज आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालले उक्त जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा गठित टीएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा भूमिका खेल्ने जनाइएको छ। समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, मन्त्रीमण्डल गठन, चारजना मन्त्रीले शपथ लिए। उपभोक्ता ग्यास नपाएर समस्यामा, असारको तुलनामा साउनमा आपूर्ति बढ़े पनि टीकापुर बजारमा ग्यास अभाव कायमै। यात्रु पाउन कठिन भएको अटो व्यवसायीको गुनासो, नगरपालिकाले पार्किङ स्थल तोकेर अटो व्यवस्थित गर्दै। महाकाली नदीमा धाम फालेपछि दार्चुलाका 27 वर्षीय युवा बेपत्ता। हवस् अहिलेलाई खोज खबर यति नै, यसपछि 7:30 बजे साझा खबर सुन्न सक्नुहुनेछ र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु, नमस्कार।
2: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864444208, 9846349261।
5: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
6: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
6: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
6: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
6: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
6: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
6: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
3: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-5620-28-97-0385-98-6540-7770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार। टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गतेसम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98-485-0188, 98-485-0156 र 98-486-13-434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने, डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
3: बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने, क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
1: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण, वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक गर्दाखेरि भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने, मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था, कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
5: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाणपत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरण कार्यको कार्यालय, उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोल बम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका 6 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाई अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
5: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
6: डेमोग्राफिक डिभिडेण्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
5: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणी प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
7: यहाँ मात्र नभएर म्यानेजरहरूले अरू ठाउँमा आएर पनि हामीले सजेसन्सहरू दिँदाखेरि हामीले त्यसलाई सिरिज, हरेक सजेसन्सलाई हामीले सिरिज, राम्रो गर्नलाई किन तपाईँको दोहोरो सोच्नु पर्यो, जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले त्यसको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि, त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
5: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका 4 मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजालसमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुंगो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्रले सीआईएनलाई बताउनुभयो। मोरङको बुढीगंगा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका 2 सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
3: यति बेला वर्षा सुरु गर्नु पर्दाखेरि विशेष गरी बागमती गण्डकी र लुम्बिनीको देशका केही स्थानहरू पनि मध्यम प्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी देशका हिमाली र पहाडी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाडी भूभागका दसदेखि राष्ट्रिय भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागको चाहिँ कम वर्षाकै सम्भावना देखिएको छ। थोरै स्थानहरूमा भनेको तराई भूभागका 10-30% भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना छ। यद्यपि रातिको लागि बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
5: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरे एसीसी प्रिमियर कप अगस्त 29 मलेसियामा शुरू हुनेछ, जहाँ एसियाका 10 एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
8: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
9: सोचे थिएन यतिको रमाइलो हुन्छ भने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो
10: र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैन।
8: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो रिपोर्ट, धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना।
0: व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखड कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614 र 0915614 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलाली।
11: बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
12: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्चमा नेतृत्वको आधिकारिकता विवाद रहेका बेला कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको भेलाले थप तिक्तता बढ़ाउने संकेत गरेको छ। भेलालाई सम्बोधन गर्न करिब 5 महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ़ने संकेत देखिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाण्डुमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाई छ। पार्टीभित्र कसको निर्णय मान्ने, कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
14: अब यसले यो एउटा तकरार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन। अब फुट्ला जस्तो पनि लाग्दैन मलाई, यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ। दुवैले दुवैमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो। अब पुरानो धेरै पल्ट उसमा चाहिँ टेस्ट भइसकेको त्यस खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ, नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो, यो दुवै थरीको अदालतले पहिलोलाई गगन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
0: बाँकेको नेपालगंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्, प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाइ छ।
15: बाँकेको नेपालगंजबाट चारपाङ्ग्रे सवारी साधनमा करिब 1 घण्टा र त्यसपछि करिब 1.5 घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर र राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य बन्दै गएको छ। धार्मिक आस्था र विश्वासले मात्र होइन, नेपालगंजको गर्मी र शहरको कोलाहलबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
16: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगेसकेपछि मलाई त पूर्णगिरीको याद आयो।
15: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
9: सोचे थिएन यतिको रमाइलो हुन्छ भन्ने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घण्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटो समय आयो क्या। हामीहरू
17: हाम्रो त धेरै अगाडि उद्देश्य रहेछ, पर्यटनको अगाडि बढ्छ।
15: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाटा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल।
10: बाबा बर्फानी भनेर रूपन्देहीको मान्छे यहाँ आयो भने त सेम डे फर्कनलाई अलिक गाह्रो पर्छ, अझ टाढाको मान्छेहरूले सेम डे फर्कन गाह्रो पर्छ। ऊ नेपालगंज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगंज बस्ने, एक दिन बागरासिनीकुञ्जमा बस्ने किसिमबाट आयो भने त नेपालगंज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
15: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमाझ मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँके, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
18: बाबरहानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
15: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना,
19: पहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू, विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ भर्खर, भन्दै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनापुरको चाहिँ रोडबाट, चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलि फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
15: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
20: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
21: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
22: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
1: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबवन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट, कालो पोकेको समस्या देखिएको छ
22: धानमा,
1: होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहिँ यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्, एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोपनीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरे, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ। व्यापक रूपमा समस्या देखियो भने त्यही हिनोसान अथवा कासु बी, कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
22: त्यो भनेको कस्तो हुन्छ?
1: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्टेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
22: अहिले अब धान गोड्ने समय छ नि त, यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
1: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिसपाइरिबेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन
22: छर्नुभन्दा त बरु हातैले गोडेकै अझ प्रभावकारी हुन्छ होला।
1: सबभन्दा उत्तम उपाय हो हातले, जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
22: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ, त्यो चाहिँ सही हो कि होइन?
1: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ, होइन, त्यो सही नै हो।
22: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल है?
1: हो, धान गोडेपछि जहिले पनि हामीले 2 चोटि रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौ 50-60 दिनमा गर्ने गर्छौ। दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो युरिया,
20: र डीएपी पोटास त शुरूमै दिएका हुन्छौ, त्यो दिनु पर्दैन। इनकेस समस्या देखियो भने हामी दिन सक्छौ।
2: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई जो यस्तो समयमा यसरी हल्लाउने गर्नुहुन्छ कि त्यो चाहिँ गर्नु उपयुक्त हुन्छ कि हुँदैन?
20: त्यो बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन हामी बहने हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन्। गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन, प्राकृतिक रूपमै बोट हल्लिरहेकै हुन्छन्। तर धेरै किसानले के गर्छन् भने यो लट्ठीको सहयोगले पनि बोट हल्लाउने गर्छन्, होइन त्यो पनि ठिकै हो। त्यसले पनि धानलाई स्वस्थ हुन, किराहरू छ भने किरा झार्न सहयोग गर्छन् र त्यसबाट धानको वृद्धि विकास राम्रो हुन्छ।
2: कति कति बेला चाहिँ यो पानी लगाउने धान?
20: पानी हेर्नु सबभन्दा पानी लगाउँदाखेरि हामीले एक त रोप्ने बेलामा पानी लगाउनु पर्यो, दोस्रो चाहे क्रिटिकल स्टेज भनेको फूल फुल्ने बेला हो। फूल फुल्ने बेलामा फूल फुल्नुभन्दा 15 दिन पहिलादेखि लिएर फूल फुलेको 10-15 दिनसम्म पानी कम्तीमा माटोमा चिस्यान भइराख्यो भने उत्पादन घट्दैन।
2: बाबाधाम जाने गरेका 3 नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु भएको छ। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने भएको छ। सो कुराको डिजिटल अभिलेख समेत अनिवार्य गरिएको छ। समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह छ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। आजै मन्त्री परिषद विस्तार गरिएको छ। 4 मन्त्रीले शपथ लिएका छन्। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन छ। र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने भएको छ। राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
2: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
1: तपसिल
2: वडा नम्बर 4 अस्नेरी शहरी स्वास्थ्य केन्द्र भदौ 2 गते,
1: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते,
2: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते,
1: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते,
2: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते,
1: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते,
2: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते,
1: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते,
2: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते
1: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
2: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: मखमली परिया

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: अम्बिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनुपर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018188, 98485015 56 र 98486134434।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बालबालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टीकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टीकापुर कैलाली।
2: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरुरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टीकापुर वा सम्पर्क कार्यालय सुखर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091-561-414 र 091-561-415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: झरी र बाढीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पार्टी एकतामा जोड़ दिँदै आएका नेपाली कांग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
1: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ।
2: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
0: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
3: जन्म दर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि।
0: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मंगाला जलुमिसको भनाई। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपति निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत देवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई

0: माफी दिएका छन्। मात्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 को राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मात्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै एक सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले दुई प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाण्डु उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। एक रिपोर्ट। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
2: मुलुक अहिले राजनीतिक, आर्थिक र सामाजिक, धार्मिक, सामाजिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्नु संकल्पित छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति र ब्रिटिससँग सरकारी ढोका पूरा गर्नुपर्छ भन्ने मेरो विश्वास।
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
3: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
4: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
1: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाण्डु उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डु र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र समेत बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेन्जी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस क्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्ति आएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
5: जुम्लाको चन्दनाथ नगरपालिका दशकी संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
6: मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त पछि जानु पर्दा छ, बच्चा मात्रै हल्का कमजोर छ। बच्चाको जन्म त भइदिए बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
5: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
7: चुनौती चाहिँ छ, अब व्यक्तिगत गएर भनौँ भने व्यक्तिगत रिसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौं, अब नगर बाल विवाह तिमीहरू भन्छौ, सबैले सचेत गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौं। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
5: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
8: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुइटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
5: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
9: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
5: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
1: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कीर्तिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
0: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गवर्नर तोसिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोडिएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुखड कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614414 र 0915614415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड

0: कम सीओपीडी
1: नवजात शिशु देखि वृद्ध सम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
0: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
0: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
0: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो, अर्को पनि छ 9865692026।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9656692026।
6: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: वरिष्ठ छाला यौन रोग तथा सौन्दर्य विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी ईशान मेडिकल हल टिकापुरमा प्रत्येक महिनाको अन्तिम आइतबार आउँदै हुनुहुन्छ।
2: उपचार हुने समस्याहरू: छालामा एनर्जी वा चिलाउने समस्या हुनु,
3: नवजात शिशु र बाल बालिकाको छालाको समस्या,
2: नङ कपालको समस्या,
3: मुहासा वा मुहासाका दागहरू बढ्दै जानु,
2: छालामा कालो सेतो दाग चाया वा रङ परिवर्तन देखिनु,
3: छालामा संक्रमण फोका वा पस हुनु
2: र महिला र पुरुषमा हुने सम्बन्धी समस्याहरू।
3: डाक्टर आउने दिन यही साउन 31 गते अन्तिम आइतबार, समय मध्याह बजेदेखि 3 बजेसम्म।
2: स्थान ईशान मेडिकल हल टिकापुर कैलाली। सम्पर्क नम्बर 98584 23131 र 98486 14126।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्ष ज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: यति छिटो आमा बन्न लागेको त
2: पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानुभएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0195620287035 98650 4770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
0: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0195601122 सम्पर्क गर्नुहोला।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेप वातावरण चौधरी को नमस्कार। सुदूरपश्चिम प्रदेश को मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी का नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ। नेकपा सांसदीय दल का नेता समेत रहेका खगराज भट्ट नेकपा एमाले को समर्थनमा प्रदेश प्रमुख नजीर मियाँ समक्ष मुख्यमन्त्री को दावी पेश गर्नुभएको हो। नियुक्त मुख्यमन्त्री खगराज भट्टले आजै पद तथा गोपनीयता को शपथ लिनुभएको छ। आज प्रदेश प्रमुख को कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख नजीर मियाले नियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। भट्ट सुदूरपश्चिममा प्रदेशको पाँचौं मुख्यमन्त्री हुनुभएको छ। शपथ ग्रहण समारोहमा सभामुख भीमबहादुर भण्डारी, पूर्व मुख्यमन्त्रीहरू कमल बहादुर शाह, त्रिलोचन भट्ट, राजेन्द्र सिंह रावल, उपप्रमुख, प्रदेश सभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेको छवटा रिट निवेदनलाई संवैधानिक इजलासमा सुनवाई गर्ने निर्णय गरेका छन्। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संविधानको धारा 137(3) बमोजिम गम्भीर संवैधानिक प्रश्न समावेश भएकाले मुद्दालाई संवैधानिक इजलासमा तोक्नु भएको हो। अदालतको अन्तरिम आदेश का कारण आयोगका काम कारवाही एक महिनादेखि नै रोकिएका छन् र अब मुद्दाको सुनवाई प्रधान न्यायाधीशको नेतृत्वमा हुने बताएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउने विशेष जोड़ दिएको छ। शुक्रबार आयोजित प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा स्वीकृति लिन निर्देशन दिएको जानकारी गराएको छ। दार्चुलाको लेकाम गाउँपालिका छ सिरुणाका 27 वर्षीय एक युवक भारतको बनारस क्षेत्रमा रहेको पुलबाट महाकाली नदीमा हाम फालेपछि बेपत्ता भएका छन्। शुक्रबार पुलबाट महाकाली नदीमा हाम फालेपछि उनी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। नेपाली कंग्रेसका नेता रमेश लेखकले पार्टीलाई एकताबद्ध बनाउन पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको बताउनु भएको छ। लेखकले विशेष महाधिवेशनले पार्टीलाई विभाजनको अवस्थामा पुगाउने दावी गर्दै जबरजस्ती गरिएको महाधिवेशनले पार्टी नेतृत्व दुवैलाई कमजोर बनाउने उल्लेख गर्नुभएको छ। सरकारले गत भदौ 23 र 24 भएको जयन्ती आन्दोलनको क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। आज आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज आचार्यले जानकारी गराउनु भएको हो। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मिर्जापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।